तेलंगाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूजन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 19 गते, ईस्वी सम्बत 2026 जून महिनाको 2 तारीक आज हो मंगलबार। यस बेला स्टूडियोको घड़ी अनुसार बिहानको 6:33 भइसकेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्दछौं आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, डर शरीरको बिमारी होइन, यसले आत्मा मार्दछ। हजुर श्रोता, यसै भनाइका साथमा शुरू गरौं कार्यक्रम भक्ति प्रभात।

श्रोता, मानिसमा जब पनि आध्यात्मिक भावको समागमन हुन जान्छ तब मात्र एउटा सुन्दर समाजको निर्माण हुन्छ। आजको विश्व जगत नै हत्या, हिंसा आदिले संक्रमित बनिरहेका बेलामा दुखेका घाउहरूमा मलम लगाउने प्रयासमा हामी कार्यक्रम भक्ति प्रभात अन्तर्गत सधैँ लिएर आउने गर्छौं विभिन्न भक्तिमय भजनहरू। आजको कार्यक्रममा भने हामी श्रोताहरूलाई सुनाउँदैछौ कलाकार नन्दिनी शरणको स्वरमा केही भक्तिमय भजनहरू।

श्रोता, हामीले जीवनमा जे पाउँछौ त्यो वास्तवमा हाम्रो कर्मको परिणाम हो। हामीले हाम्रो जीवनमा जुन कुरा रोप्दछौ अन्तमा हामीले फल पनि त्यसैको नै पाउनेछौ। यसैले हामीले जीवनमा सत्कर्म गरेर अघि बढ़यौं भने हामी जीवनमा सदैव सफल भएर नै अघि बढ़न सक्छौ भन्दै कार्यक्रम भक्ति प्रभात अन्तर्गत यो अघिल्लो भजन सुनाउँदैछौ कलाकार नन्दिनी शरणकै स्वरमा।

श्रोता, जीवनमा विपत्ति अनि आपत्तिहरू त सदैव साथै रहिरहेका हुन्छन्, तर यसको बावजूद पनि हामीमा मनमा शान्ति र मुहारमा खुशी छ भने त्यो नै ईश्वरीय वरदान हो। यसरी हामीलाई सुखमा साथ दिने अनि दुःखमा पनि साथ दिने तिनै पूज्य प्रभुलाई स्मरण गर्दै कार्यक्रम भक्ति प्रभात अन्तर्गत सुनाउँदैछौ यो अघिल्लो भजन।

हस्त श्रोता कलाकार नन्दिनी शरणको स्वरमा रहेका यिनै भक्तिमय भजनसँगै आजको हाम्रो भक्ति प्रभात कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यो सुनोस् कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ कानूनी सल्लाह कार्यक्रम अन्तर्गत प्रत्यक्ष फोरिन कार्यक्रम, जसको विषय रहेको छ प्रोटेक्शन अफ वुमन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ अधिवक्ता परमित छेत्री। श्रोताहरूलाई यस विषयमा कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05। फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोतालाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम गोल्डन मेलोडी अन्तर्गत पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू। त यसै क्रममा आउनु श्रोता, अघिल्लो चलचित्रको कुरा गरौं। सन् 1952 सालमा नै आएको परछाई नामक चलचित्रको, यसलाई वी शान्तरामले निर्देशन गरेका हुन्। यसमा वी शान्तराम, जयश्री, सन्ध्या, ललित पावर लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रलाई राजकमल कला मन्दिर नामक कम्पनीले प्रोडक्शन गरेको हो। यस चलचित्रका गीतहरूलाई श्री रामचन्द्रले संगीतबद्ध गरेका हुन् भने शब्द नूर लखनवीको रहेको छ। त श्रोता, अब भनी सुनौ यसै चलचित्रबाट गायक कलाकार तलत महमूदको स्वरमा कार्यक्रमको यो अघिल्लो गीत।

श्रोता, यो अघिल्लो चलचित्रको कुरा गरौं सन् 1952 सालमा आएको पुनम नामक चलचित्रको। यसलाई एम सदिकले निर्देशन गरेका हुन्। यसमा कामिनी कौशल, ओम प्रकाश, आशा माथुर लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रका गीतहरूलाई शैलेन्द्रले संगीतबद्ध गरेका हुन् भने गायक कलाकार लता मंगेशकरको स्वरमा रहेको यस चलचित्रको गीत सुनाउँदैछौ श्रोताहरूलाई कार्यक्रमको यो अघिल्लो प्रस्तुतिमा।

हस्तश्रोता चलचित्र परछाईबाट कलाकार तलत महमूदको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिस यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय बिहानको 7:25 हुने लागेको छ। अबको केही क्षणमा हामी हाल आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: म्यानमारका राष्ट्रपति ओमिन आङ ल्याङले हिजो विकास सहायता सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको विषयमा व्यापक चर्चा गर्नुभएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। उत्तराखण्डको चमोली जिल्लामा अवस्थित युनेस्को विश्व सम्पदा स्थल फूलहरूको उपत्यका पर्यटकहरूका लागि पुनः खोलिएको छ। भारतले जून 11 देखि नयाँ दिल्लीमा दिने 13 ब्रिक्स शहरीकरण फोरमको आयोजना गर्नेछ। जापानमा भएको पुरूष अण्डर 18 हकी एशिया कपमा हिजो भारतीय टोलीले पुल ए को खेलमा कोरियालाई 4-1 पराजित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ल्याङले हिजो व्यापार र आर्थिक सम्बन्ध, रक्षा र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको पूर्ण दायरामा व्यापक चर्चा गर्नुभएको छ। वार्तापछि नयाँ दिल्लीमा पत्रकारहरूलाई विदेश सचिव ब्रिक्स मिश्रीले भन्नुभयो, दुवै पक्षले भारत म्यानमार साझेदारीलाई विशेष गरी व्यापार, लगानी र ऊर्जामा सुदृढ पार्न सहमत भएका छन्।
1: दोनों पक्षों ने अपने सुरक्षा हितों के प्रतिकूल गतिविधियों के लिए क्षेत्र के दुरुपयोग को रोकने के महत्व पर बल दिया। कुल मिलाकर राष्ट्रपति की इस यात्रा ने दोनों पक्षों के दीर्घकालिक साझेदारी को और गहरा करने तथा क्षेत्र में पारस्परिक लाभ, विकास और समृद्धि के लिए मिलकर काम करने की साझा प्रतिबद्धता की एक बार फिर पुष्टि की है।
2: ग्रोथ एंड प्रोस्पेरिटी इन द रीजन।
0: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। यो सम्झौता 6 महिना अघि हस्ताक्षर भएको थियो। नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो,
3: हमें विश्वास है कि व्यापक समझौता ओमान के साथ हमारे संबंधों को नई गति प्रदान करेगा। पहले दिन से ही भारत को ओमान की 98% उत्पाद श्रेणियों में शुल्क मुक्त पहुंच प्राप्त होगी और इससे भारत के ओमान को होने वाले 99% से अधिक निर्यात को लाभ मिलेगा। व्यापक आर्थिक साझेदारी समझौता सीईपीए हमारे साझा भविष्य की रूपरेखा है।
0: वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको व्यापार सम्झौताको पहिलो चरणका अधिकांश मुद्दाहरूमा सहमति भएको बताउनुभएको छ। सम्झौतालाई अब अन्तिम रूप दिँदै अमेरिकी टोली वार्ताका लागि 4 जूनसम्म दिल्लीमा छ। भारतको तर्फबाट वाणिज्य विभागका अतिरिक्त सचिव दर्पण जैन प्रमुख वार्ताकार हुन् भने अमेरिकी टोलीको नेतृत्व ब्रान्डन लिन्चले गरे रहेका छन्। दुई पक्षले 3 फरवरीमा सम्झौताको पहिलो चरणको रूपरेखा घोषणा गरे।

सम्झौतापछि 7 फेब्रुअरीमा संयुक्त घोषणा पत्र जारी गरिएको थियो। अब सम्झौताको कानूनी पक्षहरूलाई अन्तिम रूप दिइनेछ। गत आर्थिक वर्षमा अमेरिका भारतको दोस्रो नवीनले हिजो नयाँ दिल्लीमा वरिष्ठ पार्टी अधिकारी र कार्यकर्ताहरूसँग बैठक गर्नुभयो। अनुसार बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारको 12 वर्षको कार्यकाल पूरा भएको, संगठनको विस्तार भएको र समाजका विभिन्न वर्गका पार्टीको पहुँच बढ़ाउने भावी योजनाहरूको बारेमा छलफल गरिएको थियो। डाक्टर पात्रले केन्द्रीय सरकारले 12 वर्ष पूरा गरिरहेको र यस अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उत्तराखण्डको चमोली जिल्लामा अवस्थित युनेस्को विश्व सम्पदा स्थल फूलहरूको उपत्यका पर्यटकहरूका लागि पुनः खोलिएको छ। वन विभागले पर्यटकहरूलाई उपत्यकाको समृद्धि, जैविक विविधता र दुर्लभ वनस्पति संरक्षणमा सहयोग गर्न अपील गरेको छ। हाल उपत्यकाका 300 भन्दा बढ़ी प्रजातिका फूलहरू र दुर्लभ वनस्पतिहरूको घर हो। उपत्यकाका 31 अक्टोबरसम्म पर्यटकहरूका लागि खुल्ला रहनेछ। फूलहरूको उपत्यका दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित छ। मौसम र सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै पर्यटकहरूका लागि आवश्यक दिशा निर्देशहरू जारी गरिँदैछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। नागाल्याण्डले 2027 को जनगणनाको तयारीका लागि क्षेत्र प्रशिक्षकहरूको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। 20 मईदेखि 29 मईसम्म आयोजित प्रशिक्षण कार्यक्रममा राज्यका सबै 17 जिल्लाका 130 प्रशिक्षकहरूले भाग लिएका थिए। प्रशिक्षण 4 ब्याचमा 3 दिनसम्मका 157 उपजिल्ला, नगरपालिका र शहरहरूमा जनगणना पर्यवेक्षक र जनगणनाकर्ताहरूलाई प्रशिक्षण दिनेछन्। राज्यमा जनगणना कार्यको लागि 6,000 भन्दा बढ़ी सरकारी अधिकारीहरू तैनात हुने अपेक्षा गरिएको छ। भारतले जून 11 देखि नयाँ दिल्लीमा 2 दिने 13 ब्रिक्स शहरीकरण फोरमको आयोजना गर्नेछ। शहरीकरण फोरमको विषयवस्तु जनता के लिए शहर समावेशी और लचिले शहरी भविष्य के लिए ब्रिक्स सहयोग हुनेछ। आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले हिजो नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभएको हो। श्री मनोहर लालले भन्नुभयो, यसले शहरहरूको योजना शासन र विकासमा जनताको मूल्यांकन गर्ने भारतको दृष्टिकोणलाई प्रतिविम्बित गर्दछ। उहाँले भन्नुभयो, यो त्यस्तो समयमा आयोजना भइरहेको छ जब धेरै ब्रिक्स देशहरूले द्रुत शहरी वृद्धि अनुभव गरिरहेका छन् र आवास गतिशीलता, जलवायु जोखिम, नगरपालिका क्षमता, शहरी वित्तीय र सेवा वितरण जस्ता साझा चुनौतीहरूको सामना गरिरहेका छन्। अरूणाचल प्रदेशका उपमुख्यमन्त्री चोपना मिङले नामसाईको बहुउद्देश्यीय सांस्कृतिक हलमा कक्षा 10 र 12 का मेधावी विद्यार्थीहरूको सम्मान समारोहमा भाग लिनुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै उपमुख्यमन्त्रीले मेधावी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उपलब्धिहरूको लागि बधाई दिनुभयो र उनीहरूको समर्पण, कड़ा परिश्रम, लगनशीलताको प्रशंसा पनि गर्नुभयो। सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले पुडुचेरीमा पेट्रोल, डिजेल वा खाना पकाउने ग्यासको कुनै अभाव नभएको र केन्द्र शासित प्रदेशभरि

0: 한 거리내기구 자 जापानमा भएको पुरूष अण्डर 18 हकी एशिया कपमा हिजो भारतीय टोलीले पुल ए को खेलमा कोरियालाई 4-1 पराजित गर्यो। कप्तान केतन कुशवाहाले तेस्रो र 36 मिनटमा गरेका दुई उत्कृष्ट गोलले भारतलाई पहिलो 5 मिनटमै अग्रता दिलायो। 5 मिनटमा बरेन्दर सिंह र 54 मिनटमा शाहरूख अलीले गरेको गोलले जीत सुनिश्चित गर्यो। कप्तान युजा ओकले 21 मिनटमा कोरियाको एकमात्र गोल गरे। पुल एमा भारत जापान र कोरियासँग 6 अंकमा बराबरीमा छ। पुलका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछ। भारतको अर्को खेल पोली चाइनिज ताइपेईसँग हुनेछ। यो समाचार युट्युबमा एटीएआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ल्याङले हिजो विकास सहायता सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायतका द्विपक्षीय मुद्दाहरूको विषयमा व्यापक चर्चा गर्नुभएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजोदेखि भारत ओमन व्यापार आर्थिक साझेदारी सम्झौता सीईपीए लागू भएको घोषणा गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

0: प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज परे 2 तारीक जुन र आजको दिन विगतमा के कस्ता घटनाहरू घटे यसबारे हामी जानकारी गराउँदै आजको कार्यक्रम अघि बढाउन चाहन्छौं। र सर्वप्रथम भारतको प्रसंगमा कुरा गर्दा 1900 आजको दिन स्वतन्त्र सेनानी सामाजिक कार्यकर्ता राम शर्मा आचार्यको निधन भएको थियो।
1: हजुर, 1818 ब्रिटिश सेनाले मराठा गठबन्धनलाई मुम्बईमा हराएको थियो। 1908 मणिकोटला बम काण्डको मामलामा स्वतन्त्र सेनानी श्री अरविन्दोलाई गिरफ्तार गरिएको थियो।
0: हजुर, 1975 आजको दिन भारतको प्रथम स्पन्ज आइरन प्रोजेक्ट विजयवाडामा शुरू भएको थियो। 1988 आजको दिन हिन्दी फिल्मी जगतका महान कलाकार साथै निर्देशक राज कपूरको देहान्त भएको थियो।
1: हजुर, यसरी नै 1984 भारतीय राजनीतिज्ञ एवं ब्रिटिश भारत उडिसा प्रान्तको मुख्यमन्त्री विश्वनाथ दासको मृत्यु भएको थियो आजकै दिन भने 1978 पद्मभूषणले सम्मानित प्राणकृष्ण पारिजाको मृत्यु भएको थियो।
0: हजुर, मृत्युकै कुरा गर्दा 2004 आजको दिन भारतीय लेखक एवं कवि डोम मोरसको मृत्यु भएको थियो। अनि जन्मको कुरा गर्दा 1987 आजको दिन जन्मिएको हुन् हिन्दी फिल्मी नायिका सोनाक्षी सिन्हा। यसैगरी श्रोता, 2014 आजको दिन तेलंगाना भारतको 29 राज्य बनेको हो।
1: हजुर, आजकै दिन तेलंगाना भारतको 29 राज्य बनेको हो। यो राज्य पहिले आन्ध्र प्रदेशको भागमा पर्दथ्यो। भारत स्वतन्त्रता अघि यो हैदराबाद राज्यमा सामेल थियो। आन्ध्र प्रदेशबाट तेलंगानालाई अलग राज्य बनाउने आन्दोलन धेरै अघि शुरू भएको थियो, तर भारत सरकारले आधिकारिक घोषणाको साथ 9 डिसेम्बर 2009 तेलंगानालाई अलग राज्य बनाउने प्रक्रियाको शुरूआत गरेको हो। भारत सरकारले 4 मार्च 2014 तेलंगानालाई नयाँ राज्य बनाउने घोषणा गरेको थियो र 2014 आजको दिन अर्थात 2 जुनको दिन गठन भएको हो राज्य तेलंगाना।
0: हजुर, तेलंगानाको शाब्दिक अर्थ हुन्छ तेलुगु भाषीहरूको भूमि, र भर्खरैको जनगणना अनुसार तेलंगाना राज्यको जनसंख्या छ 3,52,86,757। उसै गरी यसको क्षेत्रफल छ 1,14,840 किलोमिटर अर्थात 44.340 वर्ग किलोमिटर। यहाँको जनघनत्व छ 307.3 किलोमिटर अर्थात 785.8 वर्ग किलोमिटर। यसै गरी यहाँको आधिकारिक भाषा हो तेलुगु अनि उर्दू। तेलंगानाको मोट जनसंख्यामा 84% हिन्दू, 12.4% मुसलमान र 3.2% सिख, इसाई र अन्य धर्मको अनुयायीहरू रहेका छन्। तेलंगानाको 76% समुदायका मानिस तेलुगु भाषा बोल्छन् र 12% मानिस उर्दू अनि 12% मानिसहरू अन्य भाषा बोल्छन्।
1: 31 जिल्लामा फैलिएको तेलंगाना राज्यको प्रथम राज्यपाल हुन् ईएसएल नरसिम्हा र प्रथम मुख्यमन्त्री हुन् के चन्द्रशेखर राव।
2: के साह्रो मख परेर के सुनेको हौ मोबाइलमा?
3: रेडियो गान्तोक सुनेको नि। अहिले त

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिथैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: हजुर श्रोता, हामी कुरा गर्दैछौ प्रणाम सिक्किम कार्यक्रममा। आजको दिन भारतमा घटेका विविध घटनाहरूबारे र यसै क्रमलाई अघि बढ़ाउँदै अब कुरा गरौं नेपाली सुगम संगीतको बारेमा, किनभने आजकै दिन पुण्यतिथि परेको छ एकजना गीतकारको, जसले थुप्रै थुप्रै नेपाली सुगम गीतहरू लेख्नु भएको छ भने नेपाली फिल्मका गीतहरू पनि उहाँले लेख्नु भएको छ।
1: हजुर, नेपाली चलचित्र क्षेत्रमा विशिष्ट परिचय बनाएकी गीतकार कुसुम गजमेरको 2017 को 2 जूनमा उनको मृत्यु भएको थियो। त आज उनको पुण्यतिथि। कलेजोको समस्याबाट पीड़ित कुसुम गजमेरको उपचारको समयमा नै मुम्बईमा निधन भएको थियो। उनको जन्म विक्रम सम्वत 2002 को असोज 17 गते दार्जीलिङमा भएको थियो, अर्थात 3 अक्टोबर 1945। गजमेरले लेखेका गीतहरू कसरी भनु म मनको कुरायो, के सोचे मैले, के भयो अहिले, मोहनी लागलाई, चियाबारीमा, रेली खोला बगर, पीरेती आफै हुँदो रहेछ, वीरताको चिनो, वीरको सन्तान, माया के होला लगायत गीतहरू सफल र निकै चर्चित गीतहरू हुन्। उनका गीतहरू चलचित्र लाहुरे, बेहुली, बाँसुरी, दर्पण छाया, दक्षिणा, दुई थोपा आँसु आदिमा छन्। उनी प्रसिद्ध संगीतकार रंजीत गजमेरकी पत्नी हुन्। उनले लेखेका गीतहरू हरेक पुस्ताको रोजाईमा एक हुँदछ। त आज प्रसिद्ध गीतकार कुसुम गजमेरको पुण्यतिथिमा श्रद्धासुमन अर्पण गर्न चाहन्छौ र सम्झना गर्न चाहन्छौ उनकै एक गीतबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं आजको दिन जन्म ग्रहण गरेका केही व्यक्तिहरूबारे।
1: हजुर, 1930 भारतीय मजदूर संघको संस्थापक सदस्य साथै मध्य प्रदेशका पूर्व मुख्यमन्त्री बाबुलाल गौरको जन्म भएको हो आजकै दिन। 1955 भारतीय उपक्रमी नौकर शाह, नेता र प्रसिद्ध सफ्टवेयर कम्पनी इन्फोसिसको सह संस्थापक सदस्य नन्दन नालेकनीको जन्म भएको हो आजकै दिन। 2006 भारत सरकारले पद्मभूषणले सम्मान जनाएको 1980 डोला ब्यानर्जीको जन्म झारखण्डमा भएको थियो। उनी भारतको पहिलो तीरन्दाज महिला खेलाड़ी हुन्। उनलाई वर्ष 2005 अर्जुन पुरस्कारले सम्मान जनाएको हो। उनले अन्तर्राष्ट्रिय स्तरमा दुईवटा स्वर्ण पदक जितेकी छिन्।
0: यसै गरी श्रोता, जन्मकी कुरा गर्दा आजकै दिन जन्मिएका हुन् भारतीय फिल्मी संसारका एक महान निर्देशक मणि रत्नम।
1: हजुर, 1955 मणि रत्नमको जन्म तामिलनाडुको मदुराईमा भएको हो। उनको जन्मनाम हो गोपाल रत्नम सुब्रमण्यम। उनमा आफ्नो पिताको प्रभाव सफा रूपमा देख्न सक्छौ। उनको पिता पनि फिल्म निर्माता थिए। मणि रत्नमले निर्देशकको रूपमा पहिलो फिल्म बनाए कन्नड़मा पल्लवी अनुपल्लवी। यसपछि उनले दक्षिणका तमाम भाषाहरूमा फिल्म बनाए, तर मणि रत्नमलाई लोकप्रियता भने मौनरागमबाट मिलेको थियो। मणि रत्नमको निम्ति 1989 बनाइएको फिल्म गीताञ्जली माइलखुट्टी नै साबित भयो। त्यो व्यावसायिक रूपमा धेरै सफल फिल्म रह्यो। यस फिल्मको निम्ति उनलाई राष्ट्रिय फिल्म पुरस्कार पनि प्रदान गरियो। मणि रत्नम जस्तो प्रकारले दक्षिण भारतका एक विख्यात निर्देशक हुन्, त्यसरी नै उनी बलिउडका परिचित फिल्मकार पनि हुन्। हिन्दी फिल्महरूमा उनले टेररिज्म ट्रायोलोजी, रोजा, बम्बे, दिल से जस्ता फिल्महरू दिए जो पूर्ण रूपमा आतंकवादमाथि आधारित छ। नायंकन मणिरत्नमको एक यस्तो फिल्म हो जसलाई विदेशमा पनि धेरैले मन पराएका थिए। टाइम पत्रिकाले 2005 पहिलो पल्ट सर्वकालिक 100 महान फिल्महरूको सूची जारी गरेको थियो। यसमा मणिरत्नमको नायंकन साथै सत्यजित रायको द अप्पू ट्रायोलोजी र गुरूदत्तको प्यासा पनि सामेल थियो। फिल्म इण्डस्ट्रीमा एआर रहमान र मणिरत्नमको जुगलबन्दी प्रसिद्ध छ। मणिरत्नमको धेरैजसो फिल्महरूलाई एआर रहमानले आफ्नो संगीतद्वारा सजाएका छन्, जसमा सामेल छ रोजा, बम्बे, दिल से, गुरू आदि। उनको फिल्मको संगीतहरू यति लोकप्रिय छन् जसलाई आज पनि मानिसहरू गुनगुनाउन रूचाउँछन्। सम्मानको कुरा गर्दा मणिरत्नमलाई अहिलेसम्म 6 राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भइसकेको छ। वर्ष 2002 उनलाई भारत सरकारले 4 सर्वोच्च पुरस्कार पद्मश्रीले पनि सम्मान गरिसकेको छ। यस अतिरिक्त मणिरत्नमलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि पुरस्कारहरू प्राप्त भइसकेको छ। आज मणिरत्नमको जन्मदिन, उनलाई हामी शुभकामना दिन चाहन्छौं।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। अब हामी एउटा जानकारी गराउन चाहन्छौ श्रोताहरूलाई किनभने आज यसैको अन्तर्राष्ट्रिय दिवस हो जसलाई चाहिँ यौनकर्मीहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा आज पालन गरिन्छ। र यौनकर्मीहरू भन्दाखेरि अलिकति कस्तो सोच भने नकारात्मक होइन भाव भन्छौ विचार आउँछ, तर अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने कतिवटा देशहरूले राष्ट्रहरूले यसलाई वैध मानेको छ है, लिगलाइज गरेको छ भने भारतमा यसलाई अहिलेसम्म मान्यता प्रदान गरिएको छैन। तर पनि कतिवटा त्यस्ता स्थानहरू छन् है यौनकर्मीहरूको स्थान भनेर चिन्हित पनि गरिएको छ। र आज चाहिँ किन अन्तर्राष्ट्रिय यौनकर्मीहरूको लागि अन्तर्राष्ट्रिय दिवस पालन गरिन्छ यसबारे हामी छोटो जानकारी राख्न चाहन्छौ श्रोताहरू समक्ष।
1: भनिन्छ भाग्यले पनि कहिले काहीँ ठूलो ठूलो खेल खेल्दछ जसको बारेमा हामीलाई थाहा पनि हुँदैन। यस्तै पीड़ादायक कथा हामी तपाईहरूलाई बताउन गइरहेका छौं जसबाट तपाईको होश पनि उड्न सक्छ। सोचेर पनि तपाईलाई आफैसँग घृणा हुन सक्छ कि के यस समाजमा यस्ता मानिसहरू पनि छन् जो आफ्नो हरेक सम्बन्ध साइनो या त भनौं नातालाई आफ्नो जरूरतको अघि अन्त गरिदिन्छन्। आखिर कहिलेसम्म यस्तो भइरहन्छ? सायद यसको उत्तर हामी कसैकोमा पनि छैन। आज 2 जूनको दिनलाई इन्टरनेशनल सेक्स वर्कर डे अर्थात यौनकर्मीहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा जानिन्छ एवं पालन गरिन्छ। तर कतिलाई थाहा नहुन सक्छ यौनकर्मीहरूको पनि दिवस मनाइन्छ र उनीहरूलाई पनि सम्मान गरिन्छ भनेर। तश्रोता, सबैभन्दा पहिले यस विशेष दिवसबारे जानौं। इन्टरनेशनल सेक्स वर्कर डे अर्थात अन्तर्राष्ट्रिय यौनकर्मी दिवस प्रत्येक वर्ष 2 जूनको दिन मनाइन्छ। यस दिन यौनकर्मीहरूलाई सम्मान गरिन्छ। यौनकर्मीहरू कुन स्थितिमा पुगेर कस्तो स्थितिमा यो कार्य गर्नको निम्ति तयार हुँदछन्, यो घटना 2 जून 1975 दिन आफ्नो मानवीय कामकाजी परिस्थितिहरूमा ध्यान आकर्षित गर्नको निम्ति 100 भन्दा अधिक श्रमिकहरूद्वारा लियोन भन्ने ठाउँमा इंग्लिश सेन्ट नाइजरलाई घेरेर मनाएका थिए। यहाँदेखि 1976 प्रत्येक वर्ष यो दिवसलाई मनाइन्छ आजकै दिन अर्थात 2 जूनको दिन। जर्मनमा यसलाई वर्स डे को रूपमा मनाइन्छ भने स्पेनिस भाषी देशहरूमा यसलाई डाइना इन्टरनेशनल डे को रूपमा पालन गरिन्छ। साथै आजको दिन पूर्ण उत्सवको साथ मनाइने चलन छ।
0: हजुर, भनौँ अब विभिन्न देशका विभिन्न राष्ट्रहरूले विभिन्न प्रकारले यो दिवस पालन गर्ने गरेको छ है। र आज जुन चाहिँ यौनकर्मीहरूको अन्तर्राष्ट्रिय दिवस छ नि, एउटा रिपोर्ट अनुसार त भनिएको छ जुन चाहिँ विकासशील देशहरू छ, विकासशील देशहरू भन्दा अझ निम्न स्तरका जति पनि देशहरू छन् त्यहाँ चाहिँ सबैभन्दा ज्यादामा यौनकर्मीहरू रहेको पनि एउटा रिपोर्टले बताएको छ है। र यसका थुप्रै अब कारणहरू छ। एउटा सबैभन्दा प्रमुख कारण त सायद गरिबी नै हो,
1: आर्थिक स्थितिले गर्दाखेरि पनि उनीहरू यस क्षेत्रमा धकेलिन पुगेका हुन्छन्।
0: हजुर, र अब ह्युमन ट्राफिकिङको कारण जुन चाहिँ छ, अवैध मानव तस्करी, यसको कारण पनि यसरी यौनकर्मीहरू बन्न पुगेको थुप्रै हाम्रै छरछिमेकी घटनाहरू पनि छ। त्यसै गरी अर्को कारण हो जुन चाहिँ सामाजिक दुर्घटनाहरू भनौँ है, समाजमा कतिपय त्यस्ता अवस्थामा पनि त्यसरी जाकिएका छन् होइन त्यो स्थानमा। यसको साथसाथमा कतिवटा मनोवैज्ञानिक कारणहरू पनि छ।
1: देह व्यापार समाजमा व्याप्त एक आवश्यक नराम्रोपन हो। यसलाई समाप्त गर्न उठाएको प्रयासहरू आजसम्म निष्फल रहेको छ। सोभियत संघ र ब्रिटेनको सरकारहरू यसलाई समाप्त गर्नमा विफल भए। उन्मूलनको दुष्परिणामलाई दृष्टिगत गरेर उनलाई आफ्नो नीति परिवर्तन गर्न परेको थियो। राजकीय नियन्त्रण, यौनकर्मीहरूको नियमित स्वास्थ्य परीक्षा आदि कतिपय व्यवस्थाहरू गरेर सन्तोष गर्न परेको छ। लगभग यस्तै नियमहरू अन्य युरोपीय देशहरूमा पनि छ। भारतको कुरा गर्न पर्दा देह व्यापार आज पनि अनैतिक कानूनमा पर्दछ। समय समयमा यसको कानूनी मान्यतालाई लिएर चर्चाले उग्र रूप लिँदछ। तर

0: कानूनी मान्यता बिना पनि देशभरि यो व्यापार तीव्र रूपमा चलिरहेछ। देशमा आज कुल 1177 रेड लाइट एरिया छ। एक अध्ययनको रिपोर्टमा बताइएको छ कि देशमा यौन कर्मीहरूको संख्यामा तीव्रतासँग वृद्धि भइरहेको छ। 1977मा यौन कर्मीहरूको संख्या 20 लाख थियो भने 2004मा बढ़ेर 30 लाख भएको थियो। यसै तीव्रतालाई हेरेर 2017-18 को आँकड़ाको हिसाब सोच्न सक्छौं। 2006मा महिला अनि बाल विकास विभागद्वारा तयार रिपोर्टमा पाइएको थियो कि देशमा 90% यौन कर्मीहरू 14 देखि लिएर 35 वर्षका बीचका धेरै छन्।
1: हजुर, र आज यौन कर्मीहरूको अन्तर्राष्ट्रिय दिवस, अघि मैले शुरूमा भने यौन कर्मीहरू भनिसकेपछि अलिकति नकारात्मक सोच आउने गर्छ है, तर वास्तवमा भन्ने हो भने उनीहरू पनि हाम्रै समाजको एउटा पार्ट हो है,
0: हामीले नै उब्जाएको
1: एउटा, वास्तवमा भन्ने हो भने हाम्रै समाजले हामीले नै सृजना गरेको उनीहरू हुन् है, किनभने जानी जानी कोही पनि त्यहाँ त होमिएका थोपिएका होइनन् है अवश्य पनि, र हाम्रो सोचमा परिवर्तन ल्याउनु पर्छ र त्यस्तो गर्नु हुँदैन। उनीहरूलाई जान नदिनको लागि पहिले नै रोकथाम गर्न र उनीहरूको लागि त्यहाँबाट निस्किसकेपछि कतिवटा हामीले सुधार केन्द्रहरूमा देखेका छौँ है, त्यहाँबाट निस्किएर आइसकेपछि के गर्ने अब भन्ने समस्या देखा परेको छ, र उनीहरूको लागि थुप्रै उद्योग धन्दाहरू खोलेको है, स्वरोजगारको लागि थुप्रै व्यवस्थाहरू गरेको कुराहरू पनि छ, र हाम्रो सोचमा परिवर्तन ल्यायौं भने चाहिँ सम्भवतः यस्ता यौन कर्मीहरूको संख्यामा पनि न्यूनता आउँदै जान्छ,
0: हजुर, समाजको यो भाग नै मिटेर जानेछ भनेर हामीले सोचेका छौँ।
1: हजुर, र यतिका जानकारीपछि श्रोता अब रमाइलो गरौं एउटा गीत सुनेर।

0: Purpose Cultural Hall, Namsai. Addressing the gathering, Main congratulated the students for their achievements and lauded their dedication, hard work and perseverance. On the occasion, he announced to sponsor 5 students from the Pai Ahum community in the UPSC Coaching Center. Before we end, the headlines once again. Union Home Minister Amit Shah will chair plenary session of the Northeastern Council in Meghalaya's capital Shillong on Thursday. 1996 batch Indian Police Service Officer of AGMUT Cadre Mukesh Singh assumes charge as new DGP Manipur. Meghalaya government officially declares Lok Bhavan in Shillong as heritage building under Meghalaya Heritage Act. And with that, we end the Northeast News Bulletin from Akashvani Shillong. Have a nice day.
1: मिडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ।
2: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोता, आज हामी जीवनमा सदैव दुखी भएर रहन्छौं किनकि हामीले जब पनि आफूले चाहेको कुरा पाउँदैनौं तब दुखी हुने गर्छौं। तर वास्तवमा श्रोता, यी सांसारिक कुराहरू पाएर हामी केही क्षण खुशी हुनुभन्दा हामीले केही क्षण आत्मिक रूपमा विचार गरेर आफूलाई हेरौं तब हामीले त्यहीभित्र आफ्नो खुशी पाउन सक्छौं भन्दै कार्यक्रम गीतिमाला लिएर आज पनि हामी श्रोता माझ कार्यक्रममा उपस्थित भइसकेका छौं। त आजको कार्यक्रममा भने हामी यहाँलाई सुनाउँदैछौ कलाकार अशोक राई अनि शान्ति ठटालको स्वरमा केही आधुनिक नेपाली गीतहरू। त आउनु श्रोता, सुनौ यो पहिलो गीत कलाकार अशोक राईको स्वरमा।

श्रोता यो सुन्नुहोस् कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 कार्यक्रम कानूनी सल्लाह अन्तर्गत हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम, जसको विषय रहेको छ प्रोटेक्सन अफ वुमन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा सोझै सम्पर्क गर्न सक्नुहुनेछ, जसको निम्ति टेलिफोन नम्बर रहेको छ 03592201171। दिन अनि समय पुनः याद राख्नुहोला, आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 अनि टेलिफोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोतालाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम गीतिमाला अन्तर्गत आधुनिक नेपाली गीतहरू। ताउनु श्रोता कार्यक्रमको यो अघिल्लो गीत सुनौ कलाकार अशोक राईको स्वरमा।

0: कहिले छिची दूर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता, हामी कसैको सफलता देखेर धेरै नै निराश बन्ने गर्छौं, तर वास्तवमा सफलता स्थायी हुँदैन र असफलता अन्तिम पनि हुँदैन। सफलता पछि कहिले काम गर्न हामीले छाडेनौं भने हामी असफलतापछि हामीले काम गर्न छाडेनौं भने हामी एक दिन त्यहाँ पुगेर सफल बन्न सक्छौ भन्ने कार्यक्रम गीतिमाला अन्तर्गत यो अघिल्लो गीत सुनाउँदैछौ कलाकार शान्ति ठटालको स्वरमा।

श्रोता, हामी जीवनमा सदैव आशावादी बन्नुपर्छ। जब हामी निराशावादी बन्छौं तब हामी कुनै पनि कार्य गर्न सक्दैनौ। यसैले सदैव हामी आशावादी भएर सत्कर्म गरिरहौं भन्दै कार्यक्रम गीतिमाला अन्तर्गत यो आजको अन्तिम गीत सुनाउँदैछौ कलाकार शान्ति ठटालकै स्वरमा।

हस्त श्रोता कलाकार शान्ति ठटालको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9 बज्ने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ यस केन्द्रका मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सशस्त्र बलको रक्षा अध्यक्षको विशिष्ट पदभार ग्रहण गर्नुभएकोमा जनरल एनएस राजा सुब्रमणीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाले सिक्किमको दिगो विकास, जैविक कृषि र जिम्मेवार पर्यटनको मोडल रूपमा उदय भएकालाई प्रकाश पार्दै 360 करोड़ रूपियाँको मिशन सिक्किम अर्गेनिक्स पहलको शुरूआतको घोषणा गर्नुभएको छ। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो गान्तोकस्थित जिल्ला प्रशासन कार्यालयमा सीमा सड़क संगठन बीआरओ जनरल रिजर्व इन्जिनियर फोर्स ग्रेफ तथा सड़क निर्माण कार्यसँग सम्बन्धित ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग सिङताम डिक्चु सड़कको अवस्थाबारे महत्वपूर्ण समीक्षा बैठक गर्नुभयो। भारतीय निर्वाचन आयोगकी निर्देशक भारतीय प्रशासनिक सेवाकी सुब्रा सक्सेनाले हिजो गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित बैठकमा राज्यमा मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधनको तयारी र प्रगतिको समीक्षा गर्नुभयो। उहाँले 4 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। जल जीवन मिशन र स्वच्छ भारत मिशन ग्रामीण सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक हिजो पाकिमको रूर्बन परिसरमा पाकिमकी जिल्लापाल परी बिस्नोईको अध्यक्षतामा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9:02 भइसकेको छ। हामी यहाँहरूमाझ लिएर उपस्थित भइसकेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। आजको कार्यक्रममा भनी हामी आजको कार्यक्रमको यो पहिलो गीत हामी श्रोताहरूलाई सुनाउन लागिरहेका छौं चलचित्र चलते चलतेबाट कलाकार अभिजीतको स्वरमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता, यसै क्रममा हुनुहोस् यो अघिल्लो गीत सुनौ कलाकार सोनु निगम अनि श्रेया घोषालको स्वरमा चलचित्र कृषबाट।

श्रोता, यो सुन्नुहोस् कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 हामी कार्यक्रम कानूनी सल्लाह अन्तर्गत लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम, जसको विषय रहेको छ प्रोटेक्शन अफ वुमन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 सोझै कल गरेर सोध्न सक्नुहुनेछ। दिन अनि समय पुनः याद राख्नुहोला, आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05। टेलिफोन नम्बर रहेको छ 0359220111। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा आउनु श्रोता, यो अघिल्लो गीत सुनौ चलचित्र हम आपके दिल में रहते हैं बाट कलाकार कुमार सानु अनि अनुराधा पौडवालको स्वरमा।

श्रोतालाई यो कार्यक्रमको अघिल्लो गीत सुनाउँदैछौ चलचित्र कोही मेरे दिल पे दिल से पूछे बाट कलाकार उदित नारायणको स्वरमा।

हस्त श्रोता, चलचित्र गोलमालबाट कलाकार किशोर कुमारको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9:30 भइसकेको छ। हामीहरू यहाँहरूमाझ लिएर उपस्थित भइसकेका छौं नेपाली देशभक्ति गीतहरूको कार्यक्रम। कार्यक्रमको यो पहिलो गीत सुनौ कलाकार नारायण राई अनि साथीहरूको स्वरमा।

श्रोतालाई हामी आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं राष्ट्रभक्तिले ओतप्रोत भएका नेपाली देशभक्ति गीतहरू। ताउनु श्रोता, यो अघिल्लो देशभक्ति गीत सुनौ कलाकार रमेश सुब्बाको स्वरमा।

श्रोतालाई अघिल्लो देशभक्ति गीत सुनाउँदैछौ कलाकार पदम ढकाल अनि साथीहरूको स्वरमा।

श्रोता, यो सुन्नुहोस् कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 कार्यक्रम कानूनी सल्लाह अन्तर्गत हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम, जसको विषय रहनेछ प्रोटेक्शन अफ हुमन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-5920-1171 कल गर्न सक्नुहुनेछ। श्रोताहरूको यस जिज्ञासाको निम्ति श्रोताहरूको प्रश्नको निम्ति उत्तर दिन हामी माझ उपस्थित रहनुहुनेछ अधिवक्ता परमित छेत्री। त श्रोताहरूलाई हामी जानकारी गराउँदैछौ कि यहाँहरूले आफ्नो जिज्ञासा वा प्रश्न 03-5920-1171 कल गरेर राख्न सक्नुहुनेछ। दिन आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौ नेपाली देशभक्ति गीतहरू। त यसै क्रममा यो अघिल्लो देशभक्ति गीत सुनौ कलाकार हीरा रसाइली अनि समूहको स्वरमा।

देशभक्तिले ओतप्रोत भएका नेपाली देशभक्ति गीतहरू सुनाउने क्रममा श्रोतामाझ यो कार्यक्रमको अन्तिम गीत राख्दैछौ कलाकार नम्रता बाल अनि सुनिता गजमेरको स्वरमा।

हस्त श्रोता कलाकार नम्रता बल अनि सुनिता गजमेरको स्वरमा रहेका यिनै देशभक्ति गीतहरूसँगै आजको हाम्रो नेपाली देशभक्ति गीतको कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9 बज्ने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ यस केन्द्रको मुख्य समाचार। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सशस्त्र बलको रक्षा अध्यक्षको विशिष्ट पदभार ग्रहण गर्नुभएकोमा जनरल एनएस राजा सुब्रमणीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाले सिक्किमको दिगो विकास, जैविक कृषि र जिम्मेवार पर्यटनको मोडलको रूपमा उदय भएकोलाई प्रकाश पार्दै 360 करोड़ रूपियाँको मिशन सिक्किम अर्गनिक्स पहलको शुरूआतको घोषणा गर्नुभएको छ। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो गान्तोकस्थित जिल्ला प्रशासन कार्यालयमा सीमा सड़क संगठन बीआरओ, जनरल रिजर्भ इन्जिनियर फोर्स ग्रेफ तथा सड़क निर्माण कार्यसँग सम्बन्धित ठेकादार कम्पनीका प्रतिनिधिहरूसँग सिङताम डिक्चु सड़कको अवस्थाबारे महत्वपूर्ण समीक्षा बैठक गर्नुभयो। भारतीय निर्वाचन आयोगकी निर्देशक भारतीय प्रशासनिक सेवाकी सुब्र सक्सेनाले हिजो गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित बैठकमा राज्यमा मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधनको तयारी र प्रगतिको समीक्षा गर्नुभयो। वहाँ 4 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। जल जीवन मिशन र स्वच्छ भारत मिशन ग्रामीण सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक हिजो पाकिमको रूबर्न परिसरमा पाकिमकी जिल्लापाल परी विष्णोईको अध्यक्षतामा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार पूरा भयो।

0: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सिक्किम विश्वविद्यालयसँग।
1: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
0: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
1: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
0: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026।
1: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ECINET एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10:03 भइसकेको छ। त हामी यहाँहरूमाझ लिएर उपस्थित भइसकेका छौं श्रोताहरूलाई मनोरञ्जन गराउन भनी कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू लिएर। ताउनु श्रोता, कार्यक्रमको यो पहिलो गीत सुनौ कलाकार पायल देव अनि विशाल मिश्रको स्वरमा चलचित्र सत्य प्रेम की कथाबाट।

श्रोता यो सुन्नुहोस् कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 3 तारीख जून 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ कार्यक्रम कानूनी सल्लाह अन्तर्गत प्रत्यक्ष फोन इन कार्यक्रम, जसको विषय रहेको छ प्रोटेक्शन अफ वुमन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा यहाँलाई जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ अधिवक्ता परमित छेत्री। श्रोताहरूलाई यस विषयमा कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गरेर सोध्न सक्नुहुनेछ। दिन अनि समय पुनः याद राख्नुहोला, आगामी 3 तारीख जून 2026 बुधबार साँझ 6:05 फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा श्रोताहरूलाई अघिल्लो गीत सुनाउँदैछौ चलचित्र मेट्रो इन्दिनोबाट कलाकार अरिजित सिंह अनि शाश्वत सिंहको स्वरमा।

श्रोताले यो गीत सुन्दै हुनुहुन्थ्यो चलचित्र न्यूयोर्कबाट कलाकार सुनिधि चौहानको स्वरमा। ताउनु श्रोता, यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र तेरा क्या होगा लवलीबाट कलाकार अभय जोधपुरकार अनि मधुबन्ती बागचीको स्वरमा।

कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउने क्रममा आजको यो अन्तिम गीत सुनाउन लागिरहेका छौं चलचित्र ड्रीम गर्ल टूबाट कलाकार मीट ब्रोस जोनिता गान्धी अनि जुबिन नौतियलको स्वरमा।

हस्तश्रोता, चलचित्र ड्रीम गर्ल टूबाट कलाकार मिट ब्रोस, जोनिता गान्धी अनि जुबिन नौटियालको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरानी यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10:30 भइसकेको छ। अब उसो हामी यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्ड दिल्लीका कार्यक्रमहरू।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 11:40 भइसकेको छ। अब प्रस्तुत गर्नै लागिरहेका छौं कार्यक्रम नारी संसार।

0: कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता यहाँहरूलाई जानकारी भएकै कुरा हो, हामीले कार्यक्रम नारी संसार अन्तर्गत हाम्रा नारी दिदी बहिनीहरूलाई प्रत्यक्ष र परोक्ष रूपमा प्रभाव पार्ने विषयवस्तु र कुराकानी लिएर यहाँहरू समक्षमा उपस्थित हुँदै आइरहेका छौं र जसमध्ये हामीले एउटा स्तम्भ चलाउँदै आएका छौं त्यो हो स्वरोजगार नारी र स्वरोजगारले हाम्रा नारी दिदी बहिनीहरूको जीवनमा कस्तो खालको प्रभाव पार्छ, कसरी संघर्ष गरेर स्वरोजगार सञ्चालन गर्नुहुन्छ र उहाँहरूले सञ्चालन गरेको स्वरोजगारले उहाँहरूको घरलाई उहाँहरूको परिवारलाई आर्थिक रूपमा कसरी सहयोग पुर्याउँछ र उहाँहरूको आत्मविश्वासमा कस्तो खालको प्रभाव पर्छ जस्ता विविध कुराकानीका निमित्त आज पनि मैले हाम्रो स्टुडियोमा निम्ति आएको छु एकजना स्वरोजगार नारी जो हुनुहुन्छ तिमितारको निवासी हेमलता प्रधानज्यू। त आउनुहोस् उहाँसँग कुराकानी गरौं र उहाँले कस्तो खालको स्वरोजगार सञ्चालन गर्दै आउनु भएको छ, कहिलेदेखि सञ्चालन गर्दै आउनु भएको छ र अन्य कुराहरू हामी उहाँकै मुखारविन्दबाट सुन्नेछौ। माम सर्वप्रथम यहाँ हाम्रो कार्यक्रममा स्वागत छ।
1: हुन्छ, नमस्ते तपाईँलाई पनि। है, म हिमलता प्रधान, तिमी टी गार्डनमा बस्ने हो।
0: हजुर, र यहाँले अहिले स्वरोजगारको रूपमा चाहिँ के गर्दै आउनु भएको छ?
1: मैले एउटा चाहिँ है उयो

0: फास्टफुड खोलेको छु, त्यहाँनिर चाहिँ अब मेरो हस्बेन्ड बस्नुहुन्छ, किनभने अब कमाइ गर्नु एकदमै साह्रो पर्छ र त्यसको लागि चाहिँ अब हामी दुईजना मिलेर चाहिँ फास्टफुड खोलेको छौँ।
1: र तपाईँले फास्टफुड खोल्नु भएको चाहिँ कति भयो?
0: मैले फास्टफुड खोलेको चाहिँ बेसी चाहिँ भएको छैन, 6-7 महिना बच्चै भयो र मेरो घरमै एउटा सानो दोकान थियो, अब त्यसमा चाहिँ अलिकति नभएर चाहिँ मैले तल रोड साइडमा चाहिँ खोलेको छु। र हजुरहरूलाई है तिमी टी गार्डनमा आउनुभयो भने चाहिँ मेरो फास्टफुडमा निस्किनुहोस् होला, माथि के भन्छ पुजु भ्यू पोइन्टकै माथिल्लोपट्टि छ।
1: ए हजुर, अवश्य पनि है। अनि यहाँले तिमी टी गार्डनमा पनि काम गर्नुहुन्छ नि त?
0: हजुर, तिमी टी गार्डनमा पनि काम गर्छौँ।
1: र फास्टफुडमा चाहिँ को कसले मिलेर गर्नुहुन्छ?
0: फास्टफुडमा चाहिँ मेरो हस्बेन्ड बस्नुहुन्छ र एकजना भाइ राखेको छु मैले।
1: हजुर, या आफै त त्यहाँ काम गर्न सम्भव हुँदैन होला है?
0: हजुर, म आफै चाहिँ काम गर्न सक्दिनँ, किनभने बिहान म चाहिँ बिहान 4 बजी उठेर है सेलरोटी पोल्छु र सेलरोटी पोलेर त्यहाँदेखि खानासाना बनाएर म टी गार्डनमा काममा जान्छु र गएर आएर बेलुका चाहिँ चिप्सहरू बनाउँछु। अब फास्टफुडमा हामी एकदम अर्ग्यानिकै बेच्छ प्रायः जस्तो, आफै हातले नै बनाउँछु चिप्सहरू पनि, त्यो चाहिँ हामी मेरो हस्बेन्डले बेच्नुहुन्छ।
1: र फास्टफुडमा चाहिँ यहाँलाई काम गर्न चाहिँ कसले सघाउनुहुन्छ?
0: फास्टफुडमा चाहिँ काम सघाउनु मेरो हस्बेन्डले सघाउनुहुन्छ र मेरो नानीले पनि बेला बेला सघाउँछ, अन्त एकजना भाइ पनि राखेको छु मैले।
1: र तपाईँलाई यो फास्टफुड खोल्ने आइडिया चाहिँ कसरी आयो?
0: आइडिया चाहिँ मलाई अर्काको हेरेर आयो भनौँ न, अब है यताउता हेर्दाखेरि र टुरिस्टहरू धेरै आउनु भएको देख्दाखेरि चाहिँ अब टुरिस्टले त खानुहुन्छ भनेर चाहिँ हामीले स्टार्ट गरेको, किनभने अब अर्कालाई आरिस्य गर्नु हुँदैन होइन, आफू देखासरी गरी खानु भन्छ नि त। अब बाहिरतिर यसो हेरे अब यताउता फिल्डतिर अलिकति घुम्दाखेरि चाहिँ टुरिस्टले एकदमै रमाएर खानु भएको देखेँ र तिमी टी पनि एकदमै राम्रो चल्छ मेरोमा चाहिँ, तिमी टीको चिया चाहिँ तिमी टी प्याकेट चाहिँ होइन, मेरोमा चिया बनाएर बेच्छु तिमी टीको, त्यो चाहिँ एकदमै राम्रो चल्छ। अन्त मेरो दोकानमा चाहिँ थाइपो चाहिँ एकदमै फेमस छ। हजुर, थाइपो फेमस छ है, थाइपो चाहिँ एकदम कहाँ कहाँदेखि मगाउनुहुन्छ, अन्त सेलरोटी पनि फेमसै छ भनौँ न मेरो, र म चाहिँ त्यसमा त्यहीहरू बेच्छु बेसी चाहिँ।
1: र सुरुमा यहाँलाई यो फास्टफुड खोल्दा चाहिँ कसरी खोल्नु भयो, कसरी जस्तो आर्थिक समस्याहरू है?
0: मलाई चाहिँ फास्टफुड खोल्दा चाहिँ एकदमै साह्रो पर्यो, किनभनेदेखि चाहिँ मैले एनओसी चाहिँ पाएँ मैले तिमी टी गार्डनबाट है, एनओसी पाउँदाखेरि त्यहाँदेखि मलाई कम्प्लेन लाग्यो त्यहाँदेखि रोड साइडमा खोल्नु पाउँदैन भन्ने भयो, अन्त रोड साइडमा खोल्नु नपाउने भन्दाखेरि त्यहाँदेखि एनएसटेनकोमा गएर मैले एनएसटेनबाट एनओसी माग्दाखेरि चाहिँ हुँदैन भन्नुभयो र नहुँदा कति दुःख गरेँ, त्यहाँदेखि त्यसमा चाहिँ मेरो बेस पन्त सरलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनभने उहाँले ठुलो हेल्प गर्नुभएको छ मलाई है, त्यहाँदेखि एनएसटेनले पनि त्यहाँदेखि नापजाप गरेर अहिले चाहिँ पहिला चाहिँ 27 भन्थ्यो, अहिले चाहिँ 32 हुँदो रहेछ, 32 चाहिँ उँधो खोल्नु पर्दो रहेछ, त्यहाँ खोलेको, त्यहाँदेखि फेरि फरेस्ट पनि आइलाग्यो मेरोमा, फरेस्ट पनि आइलाग्दाखेरि त्यहाँदेखि फरेस्टको डल्लै घुमाएँ मैले, कागजहरू घुमाइसकेर चाहिँ त्यहाँदेखि लास्ट अन्तिममा डेफु सरले चाहिँ दिनुभयो मलाई है, तपाईँले खोल्नुहोस्, तपाईँको कसैमा अब्जेक्सन छैन, किन तपाईँले खोल्ने जग्गामा रुखपात पनि त छैन, एउटा खाली जग्गा हो, खाली जग्गा चाहिँ बेरोजगारीले गरी खाँदा केही पनि हुँदैन भनेर डेफु सरले भन्नुभयो, सुर्तेन सरले दिनुभएको उहाँ त्यही जग्गा चाहिँ, त्यहाँदेखि त्यो जग्गा खोलेर चाहिँ अहिले अब मैले फास्टफुड खोलेदेखि चाहिँ मेरो नानीहरूलाई चाहिँ पढाउनु एकदमै मलाई सजिलो भएको छ, किनभने मलाई नानीको स्कुलको फी तिर्न एकदम साह्रो पर्थ्यो, किनभने मेरो नानी चाहिँ अब कराटे पनि गर्दैछ, स्कुल पनि गर्दैछ, ट्युसन गाडी भाडा गरेर लगभग मलाई झन्डै 5000 जस्तो लाग्दै थियो गाडी भाडा मेरो सानो नानीको मात्रै, अनि त्यसले गर्दा एकदम मुस्किल थियो है, अन्त त्यसले गर्दा अब फास्टफुडबाट मलाई धेरै नै हेल्प भएको छ।
1: र तपाईँले यो फास्टफुडको लागि चाहिने सामानहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ?
0: मैले यो फास्टफुडमा चाहिने सामान चाहिँ नाम्ची र सिङतामबाट ल्याउँछु बेसी जस्तो चाहिँ, अन्त बेसी अब धनियाँ कोपी सोपी चाहिँ म यस्तो घरकै चलाउँछु, बेसी चाहिँ म घरकै चलाउँछु, किनभने मेरोमा अब सानो बारी पनि छ, त्यहीँनिर मेरो सासूले गर्नुहुन्छ, सासू र मेरो काका ससुरा हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ, एकदमै मेहनत गर्नुहुन्छ, त्यहाँनिर गर्दैछु अहिले चाहिँ।
1: ए भनेपछि तपाईँहरूले सागसब्जीहरू पनि उत्पादन गर्नुहुन्छ है?
0: हजुर, सागसब्जी पनि गर्छौँ, त्यो सागसब्जी चाहिँ हामी बाहिर चाहिँ बेच्दैन, खालि मेरो दोकानमै चलाउँछु। अब धनियाँहरू चाहिँ मैले अहिलेसम्म किनेको छुइनँ, धनियाँ यो कोपीहरू आलु चाहिँ बेला बेला किन्छौँ हामी, साग इस्कुस भन्ने चाहिँ अहिलेसम्म हामीले किनेर खाएको छैनौँ, खालि हामी चाहिँ अब घरको एकदम अर्ग्यानिक बारीकै खान्छौँ।
1: हजुर, र यो तपाईँको फास्टफुडमा जुन कस्टमरहरूको फ्लो हुन्छ त्यसको चाहिँ सिजन हुन्छ कि जहिले पनि त्यतिकै हुन्छ?
0: होइन, सिजन हुन्छ नि यसमा चाहिँ, अहिले चाहिँ सिजन लागिरहेछ, त्यहाँदेखि चेरी फेस्टिभलमा एकदमै सिजन हुन्छ, त्यहाँदेखि अरू बेला त फटक फटक हुन्छ।
1: हजुर, त्यति बेला चाहिँ तपाईँलाई अझै काम गर्न पनि अरूको सहयोग चाहिन्छ होला है?
0: हजुर, सहयोग पुरा चाहिन्छ त्यो टाइममा चाहिँ हामीलाई।
1: कसरी म्यानेज गर्नुहुन्छ?
0: मान्छे राख्छ हामी फाल्टो हजिरा दिएर त्यस्तो हुन्छ।
1: भनेपछि त्यो सिजनको समयमा त एकदमै भिडभाड हुन्छ होला है?
0: हजुर एकदम भिडभाड। अब सिजन लाग्दाखेरि आफूलाई पनि मजा आउँछ किनभने पैसा पनि देख्छ, काममा पनि बिजी हुन्छ, काममा बिजी भएपछि त्यसै पनि मजा आउँछ। फेरि अफ सिजनमा धेरै अब साह्रो पर्छ, पैसा हुँदैन होइन, अब सामान ल्याएको कुरा बिग्रिन्छ, नल्याउनु पनि अब मान्छे आइहाल्छ कि भनेर हामीले ल्याउँछौँ, ल्याएपछि त्यहाँदेखि त्यो बिग्रिन्छ अफ सिजनमा चाहिँ अलिकति बेसी।
1: र यहाँको त्यो समय चाहिँ कस्तो हुन्छ फास्ट फुडको, कति बेलादेखि खोल्नुहुन्छ, कति बेला बन्द?
0: म चाहिँ फास्ट फुड बिहान 8 बजीदेखि लिएर बेलुका झन्डै 8-9 वरि बज्छ।
1: अनि त 12-13 घण्टा त्यहाँले खोल्नु नै हुन्छ, त्यति समय त खानाहरू तयार गरेर यहाँको कस्टमरहरूलाई दिनु पर्यो है। अनि त्यो बाँकी समय जस्तो थाइपोको लागि किमा बनाउने काम, मोमोको लागि किमा बनाउने काम, सेलरोटी पोल्ने काम चाहिँ कति बेला गर्नुहुन्छ?
0: म चाहिँ सेलरोटी बिहान 4 बजी उठेरै गर्छु, किनभने 4 बजी उठेर सेलरोटी पोल्यो भने चाहिँ अब सेलरोटी चाहिँ मेरो अलिकति डिमान्ड पनि हुन्छ, डिमान्ड हुन्छ, 100-200 वटा लाने पनि हुन्छ कोही कोही बेला, अन्त त्यो गर्छु। अन्त प्लस मैले एउटा नर्सरी पनि खोलेको छु फुलको, फुलको नर्सरी खोलेको छु, त्यसमा पनि अब मेरो राम्रै चल्दैछ अहिले। त्यसमा चाहिँ मेरो ढ्याकढ्याक अब मेरो एउटा व्यापारी राखेको छु कि मैले बेचिदिने, अन्त मेरै फास्टफुडमा पनि छ फुल, प्लस मैले अर्को फाल्टो मान्छेलाई पनि दिएको छु मैले, त्यहाँ पनि बेचिदिनुहुन्छ।
1: र यो सुरु गर्नुभन्दा पहिला र सुरु गरिसकेपछि चाहिँ के कस्तो फरकहरू पाउनुभयो?
0: धेरै नै डिफरेन्स हुन्छ नि, अब धेरै नै फरक हुन्छ, किनभने पहिला पैसा रुपियाँ नहुँदा चाहिँ अलिकति बुढाबुढी बाजो पनि हुन्छ है, फेरि धन सम्पत्ति पैसा छैन भने चाहिँ एकदमै बाजो हुन्छ, किनभने अब आफूलाई के खानु मनपर्छ, कहाँ जानु मनपर्छ होइन, नानीहरूले माग्छ आमा यो कुरा किनिदिनु त्यो कुरा किनिदिनु भन्छ, त्यो टाइममा पैसा रुपियाँ हुँदैन, अन्त अलिकति झगडाको मेलो हुन्छ घरमा, डिस्कस हुन्छ है। अन्त अब काम भएपछि फास्टफुड खोलेपछि अब पैसा पनि देखिन्छ, बुढाबुढी एकदमै बिजी, बाँच्ने टाइम पनि पाउँदैन नि त होइन, थाकिरहेको हुन्छ, त्यहाँदेखि अब गयो अन्त खानासाना खायो सुत्यो, त्यस्तो हुन्छ नि। पैसा नै अब सबैभन्दा ठुलो जस्तो लाग्दो रहेछ, अब मलाई चाहिँ त्यस्तो लाग्यो, किनभने पैसा छ भने सब थोक हुँदो रहेछ, अब छोराछोरी पनि राम्रो मिलिरहेको, नानीहरूलाई हामीले सबै फर्स्ट त नानीहरू हो नि, नानीहरूलाई अब खानेकुरा हामीले राम्रो दिनु पायो, राम्रो लगाउनु पायो होइन, राम्रो घुमाउनु पायो, राम्रो पढाउनु पायो नि त, पैसा रुपियाँ छैन भने चाहिँ अब छैन, केही पनि छैन। मान्छेले हुनु त अब इज्जत भन्छ है, इज्जत पनि हुनुपर्छ,
1: तर
0: हजुर परिश्रमले कमाइन्छ, पैसा छैन भने आफ्नै फ्यामिलीले पनि हेला गर्दो रहेछ, यो चाहिँ मैले पनि अब गरेको छु है, आफ्नै मान्छेले पनि हेप्दो रहेछ, मेरो चाहिँ यस्तो खालके दिनहरू दशाहरू लागेको थियो कि भन्नुहोस् न, अब यो घरमा पैसै नहुने होइन, दुःख बिमार यति बेसी लाग्ने, अरू अब पैसा रुपियाँ कमाउने थियो फ्यामिलीहरू होइन, र पनि अब उहाँहरूलाई माग्दा पनि छैन भन्ने त्यस्तो खालके नि अब धेरै कुरामा उयो भएको थियो, त्यसमा अब हामीले अहिले दोकान गरेदेखि अब धेरै नै हामीलाई हल्का परिरहेछ।
1: भनेपछि अभावले अशान्ति पनि ल्याउँदो रहेछ,
0: धेरै अशान्ति हुन्छ अभावले
1: चाहिँ। त्यसै गरी समाजको हेर्ने दृष्टिकोण चाहिँ कस्तो पाउनु भयो?
0: समाजको चाहिँ अब पैसा कमाएपछि फेरि अलिकति आँखी डाइ पनि हुन्छ, अलिकति अब किनभने हेर फल्नाले पैसा कमाएर फल्ना अब उयो भयङ्कर भयो भन्ने चाहिँ हुन्छ है मान्छेको, तर म चाहिँ के भन्छु भने अर्काको पछाडि चाहिँ नलाग्नु, अर्काले अब कसरी त्यो घरमा चलिरहेको होला, कति दुःख होला होइन, मान्छेले देख्दा त घुमेको डुलेको खाएको देख्छ नि, तर उसको भित्र अर्कै हुन्छ नि त, भित्र कति दुःख गरिरहेको हुन्छ, कसरी उसले पुऱ्याइरहेको छ, त्यो कुरा चाहिँ खास मान्छेले सोच्नुपर्छ, र अर्काको पछि लाग्नु चाहिँ हुँदैन। म चाहिँ त्यो भन्छु, म चाहिँ फेरि अर्काको पछि लाग्नु मन पर्दैन, बरु दुनियाँलाई हेर्छु होइन, उसले कसरी गरी खाँदैछ, बरु त्यसलाई सिकेर त्यसलाई फलोअप गर्नु मनपर्छ। म चाहिँ नानीहरूलाई पनि अब त्यही भन्छु है, अर्कालाई आरिस नगर, बरु देखाएर अब कसरी गर्दैछ, के गर्नुपर्ने त्यो कुराहरू सिकाउँछु।
1: र आज हामी कार्यक्रम नारी संसारको बसाइमा यहाँसँग कुराकानी गरिरहेका छौँ, त्यसैले मैले अलिकति प्रसङ्ग जोड्न चाहे कि हामी नारीहरूले चाहिँ आफै एउटा अर्थोपार्जन गर्नु है, भनेको पैसा कमाउनु, एउटा आर्थिक रूपले सक्षम हुनु चाहिँ किन आवश्यक छ जस्तो यहाँलाई लाग्छ?
0: नारीलाई त एकदमै छ नि, किनभने अब सबै कुरा हामी घर आमाले गर्नुपर्छ नि त होइन, अब पैसा छैन भने त कति दुःख हुन्छ हामीलाई, नानीले पनि पैसा आमालाई माग्छ, आजै अब म त जोइन्ट फ्यामिलीमा बस्छु, सासू ससुरा दुःख भयो, दुःख बिमार भयो, बुहारीले नै त लानु पर्यो हस्पिटल होइन, छोराहरू त उनीहरू कमाउँछ ल्याउँछ, के हुन्छ कसो हुन्छ साह्रै याद हुँदैन, हुन त कति छोरालाई याद हुन्छ होला, तर 100% त्यही 50% चाहिँ छोरालाई याद हुन्छ होला, नभए त याद हुँदैन नि, अब बुढीले भन्नु पर्यो, बुढीले पैसा दिनु पर्यो होइन, त्यसले गर्दाखेरि अब सासू ससुरा स्याहार्नु पर्यो, छर छिमेकी अब ला फल नपरी सन्छ कि भनेर बढीले नै सबै कुरा म्यानेज गर्नुपर्छ. बढी आमा छोरी भनौँ न, अब त्यो एउटै अब बढी त छोरी पनि हुन्छ आमा पनि हुन्छ होइन, त्यो हुन्छ. त्यसले गर्दाखेरि चाहिँ बढी चाहिँ एकदमै स्ट्रङै हुनु पर्यो, आठ हिम्मत सबै भएको हुनु पर्यो बढी भएपछि चाहिँ. हजुर त्यस्तो हुन्छ.
1: अनि फेरि एउटा भनाइ नै पनि छ नि है, पुरुषहरूले त कमाउने मात्रै हो, महिलाले जमाउनु पर्छ भन्छ.
0: हजुर हजुर,
1: यस विषयमा चाहिँ के भन्नुहुन्छ?
0: अब ठिकै हो नि, अन्त पुरुषहरूले त अब कमाएर ल्याउनुहुन्छ, तर महिलाले जान्नु पर्यो चलाउनु चाहिँ है. फ्यासङसेङ चलाएर पनि भएन, किनभने अब छोरी मान्छेले चाहिँ डिपोजिट गरेर राख्नै पर्छ. अब छोरा मान्छे त ल्याउँछ दिन्छ, उनीहरू त अब फुत्तै निस्केर गयो भने एकवटा रम खायो भने सकिहाल्छ पैसा होइन. त्यसले गर्दा चाहिँ अब छैन हौ छैन तिमी जाउ न भनेर भनी टार्नै पर्छ हामीले पैसा डिपोजिट राख्छ. किन अचानक अब कोही बेला नानी बिमार हुन्छ, कोही बेला आफै बिमार हुन्छ, कोही बेला बाउ आमा बिमार हुन्छ. अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ पैँचो माग्ने उयोको जमाना पनि गयो. हजुर, सापट मागेर त अहिले त दिँदैन होइन, अहिले छ भने पनि साह्रै दिँदैन. बरु सहयोग गर्छु भनेर कसैले चार पाँच सौ दिला, तर सापाटीमा अहिले दिनु छोडेको छ एकदमै. यो चाहिँ अब माग्नु हामीलाई पनि सरम हुँदो रहेछ है अलिकति. अहिलेको जेनेरेसनमा पहिला त अब सापट सापट मागेर पनि टारिन्थ्यो, अहिले चाहिँ त्यो जमाना चाहिँ गयो. त्यसले गर्दा चाहिँ अब हामी छोरी बुहारी भएर चाहिँ पैसा चाहिँ एकदम डिपोजिट गर्नुपर्छ. हामी अब नराम्रो काममा हिँड्नु भएन होइन, नराम्रो कुरा खानु भएन. अब आमै राम्रो भएन भने छोराछोरी पनि बिग्रेर जान्छ. अन्त म चाहिँ के भन्नु पनि भन्न चाहन्छु नि, हामी बुढाबुढी चाहिँ एकदम मिल्नु पर्ने रहेछ एकदमै ठुलो है. छोराछोरी बिग्रिनु कारणै आमा बाउबाट पनि हुँदो रहेछ, मैले पुरा देखिसकेको छु होइन. अन्त देख्दाखेरि चाहिँ के हुँदो रहेछ, आमा बाउ अब कान्छी आमा ल्याएको हुन्छ, कान्छा बाउ हुन्छ नि, यस्तो छ भने छोराछोरी एकदम बिग्रेको देख्दैछु. किनभने अब कान्छी आमालाई भन्नु सक्दैन, मेरो स्वयं नानीले त अब कान्छी आमालाई भन्दाखेरि अलिकति भए पनि केही न केही भन्छ होला, नानीलाई पनि भन्नु अप्ठ्यारो हुन्छ होला. यो कुरामा चाहिँ अब धेरै नै साह्रो पर्दो रहेछ हौ नानीहरूलाई चाहिँ. नानीहरू बेसी बिग्रिन्छ नि अहिले, अब ड्रग्सहरू खाइरहेछ है, छोरी मान्छेहरू पनि पुरै बिग्रिरहेछ, कहाँ कहाँ घुमिरहेको छ, कस्तो कस्तो अब नपढेर कस्तो कस्तो भएछ. यो चाहिँ आमा बाउको कारणले गर्दा जस्तो लाग्यो मलाई चाहिँ.
1: भनेपछि परिवारमा अशान्ति भयो भने ब्रोकन फ्यामिलीमा नानीहरू बिग्रिने सम्भावना
0: हजुर त्यस्तो लाग्यो. म किन मैले जहाँ मैले देखेको भरि चाहिँ त्यस्तो लाग्यो मलाई चाहिँ. अब हुनु त है सेकेन्ड म्यारिडहरूलाई धेरै रिसाउनुहुन्छ होला, नरिसाइदिनुहोस्, किनभने मैले यो चाहिँ अब देखेर मलाई चाहिँ त्यस्तो खालके फिल भयो.
1: होइन, कसैको बाध्यता बस अब पति पत्नीमा एकजना देहावसान भएर डेज भएर विवाह गर्नु अथवा अरू धेरै सर्कमस्टान्सेसमा दोस्रो विवाह गर्नै पर्ने बाध्यता हुन्छ, त्यो अलग कुरा भयो. एउटा ब्रोकन फ्यामिली परिवारको हस्बेन्ड वाइफ राम्रो हुँदाहुँदै पनि अर्को विवाह गर्नेहरूले त परिवार बिगारेकै हुने जानी जाने है, त्यस्तो गर्नेहरूले चाहिँ जानी जानी आफ्नो परिवारलाई आफै बिगारिरहेको हो भन्ने.
0: किनभने म चाहिँ मेरै फ्यामिलीमा त्यस्तो भएको छ कि, मेरो ससुराले पनि कान्छी आमा ल्याउनु भएको र मेरो आप्पा मेरो माइतको आप्पाको पनि दुइटै हुनुहुन्छ नि वाइफ. अनि त्यसले गर्दा अब मैले नै अनुभव पाएको छु. अब हुने त मेरो आमा पनि दिदी बहिनी हो, यता मेरो अब सासू त दिदी बहिनी होइन, उहाँ त अलिकति डिफ्रेन्ट टाढोकै हुनुहुन्छ. उहाँहरू देखेर नै अब मलाई मेरै घरभित्रको देखेर पनि मलाई हुन्छ नि धेरैवटा कुरामा कमी कमजोरी. अब म भन्नु त सक्दिनँ यस्तो भइरहेछ त्यस्तो भइरहेछ है, तर पनि अब हुँदो रहेछ कमी क्या. अब फल्नाको होइन, जेठी आमाको छोराछोरीलाई हेर्यो आप्पाले, कान्छी आमाको छोराछोरीलाई हेर्यो आप्पाले भन्ने चाहिँ हुँदो रहेछ नि एउटा. हुनु त अब बाउ आमाले एउटै नजरले हेर्नु भएको हुन्छ होला, तर पनि अलिकति छोराछोरीमा नजर त्यस्तो हुँदो रहेछ. अन्त गएर अब बादमा हुन्छ नि, अब सपोज अब आमा बिमार भयो अरे, अब कान्छी आमा बिमार भयो नि त होइन, जेठीपट्टिकोले हेर्ने ठकठक, जेठी आमा बिमार भयो भने कान्छीले हेर्ने ठकठक, यस्तो खालके हुँदो रहेछ बुढेसकाल भएर चाहिँ. यो कुरामा चाहिँ अन्त एकदमै के त्यस्तो चाहिँ नहोस् जस्तो लाग्छ मलाई. नानीहरूले बिचरा नानीहरूलाई कति टेन्सन हुन्छ, पिर हुन्छ है पढ्दै गरेको नानीहरूलाई, त्यस्तो चाहिँ नहोस् भन्न चाहन्छु म चाहिँ. त्यो भएर अब घरको आमा छोरी होइन बढी चाहिँ एकदम स्ट्रङ भएर बसोस् जस्तो लाग्छ.
1: एउटा आफ्नो रोजगार गर्ने, स्वरोजगार गर्ने, आफ्नो अर्थोपार्जन गर्ने है, घर अवस्थामा सघाउने नारीको आत्मविश्वासमा चाहिँ अहिले कस्तो खालको फरक पाउनुभयो? आफैलाई हेर्नुहोस् है, जब तपाईँले कमाई गर्नुहुन्थेन त्यति बेला र अहिले तपाईँ कमाई गर्दै गरेको एउटा सक्षम नारी हुनुहुन्छ, एउटा स्वरोजगार नारी हुनुहुन्छ, तपाईँले आफ्नो सेल्फ कन्फिडेन्समा चाहिँ कस्तो खालको भिन्नता पाउनुभयो?
0: मलाई चाहिँ यस्तो लाग्छ, अब आफूले पैसाहरू नकमाइन्जेल अर्काले हेप्दो रहेछ, अलिकति डोमी गरेर बोल्ने होइन अलिकति खिसी गर्ने अन्त अलिकति छोरी छोरी छ है भने पनि छोरी छोरी हुनेलाई पनि खिसी नै हुँदो रहेछ हुँदो रहेछ अब छोरी छोरी भएको बाउ आमालाई चाहिँ मेरो त अब छोरी छोरी छ नि त दुइटा के हुँदो रहेछ भन्दाखेरि चाहिँ बिहा गरेर गइहाल्छ पछि यो धन सम्पत्ति अर्काले खानुलाई यस्तो खालको कुराहरू हुँदो रहेछ होइन अन्त त्यहाँदेखि पछि हेर्ने त तिनीहरूले हेर्दैन नि हामी हो नि हेर्ने भन्ने खालको कुराहरू हुँदो रहेछ त्यस्तोहरू धेरै बाध्यता हुन्छ अब पैसा रुपियाँ नकमाउँदा पनि आफूलाई पुरा हेप्दो रहेछ होइन अलिकति अब कस्तो कस्तो गर्दो रहेछ लुगाफाटा पैसा नभएपछि लुगाफाटा राम्रो लाउनु पाउँदैन फर्स्टमा त्यहाँदेखि अब कसैलाई बोलुङ भन्दा पनि आँट आउँदैन रहेछ पैसा रुपियाँ छ भने सब कुछ गर्नु आँट आउँछ यति साह्रो आँट आउँछ कि अब म गर्नु सक्छु यो भन्ने खालको चाहिँ हुँदो रहेछ पैसै रुपियाँ नभए नि तर छोरी मान्छेको आँट फर्स्टमै आँट हुनु हुँदैछ किनभने म चाहिँ एसएचजीमा लागिकन चाहिँ नि यति साह्रो आँट पाएको मैले चाहिँ सेल्फ हेल्प ग्रुपमा लागिकन चाहिँ अब सेल्फ हेल्पमा नि अब म आज है कुरा राखेँ तपाईँले क्वेसन नगरिकन तर नि किन भन्दाखेरि चाहिँ सेल्फ हेल्प हुनुभन्दा अगाडि चाहिँ हामी चाहिँ नि अब घरमा यस्तो खालके नारीहरू थियौँ घरमा अब केही नबुझ्ने अलिअलि पढे पनि त अब हुन्छ नि अर्कै खालके सोचाइ भएको जब सेल्फ हेल्प ग्रुपमा लाग्यो नि त्यहाँदेखि उहाँहरूले अब काउन्सिलिङ गर्दै गयो होइन यस्तो त्यस्तो पढाउँदै जानुभयो नि त त्यहाँदेखि आफसे आफ अब आज यो आकाशवाणी गान्तोकमा त म बोल्नु सकिरहेछु नि त के कारणले भन्दा चाहिँ मेरो एसएचजीकै कारणले गर्दा हो किनभने म एसएचजीलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु किनभने एसएचजी आउनुभन्दा अगाडि चाहिँ हामी यसरी बोल्नु सक्दैन भएको कुरा गर्छु म हुन त स्टुडेन्ट हो होइन स्टुडेन्ट हुँदा हुँदै अब स्कुल लाइफमा पनि अलिकति म त अब बोल्थेँ बाँची नै थिएँ त्यहाँदेखि बिहा गरेर एकैचोटि अब दुःख भयो मेरो फ्यामिलीमा अलिकति है झैँ झगडा भयो मेरो हस्बेन्ड अलिकति यताउता भयो होइन अन्त फ्यामिलीमा एकदमै डिस्टर्ब भयो 4 वर्ष जस्तो त मलाई धेरै नै साह्रो पर्यो साह्रो पर्दा पर्दा त्यहाँदेखि अब अन्त काम गर्दै थिएँ र पनि धेरै साह्रो पर्यो जब एसएचजी आएँ नि एसएचजी आइकन चाहिँ अब मलाई एसएचजीमा चाहिँ ट्रेजरर राखेँ मेरो ग्रुपमा चाहिँ मेरो गाउँकै अब फुपूले भन्नुभयो बडी चाहिँ अब राम्रो छ होइन बडीले चाहिँ अब हर हिसाब राम्रो गर्नु सक्छ भनेर मेरो फुपू सासूले नै अब गाउँको फुपू सासु भनौँ न उहाँले चाहिँ भन्यो कि उसलाई राख्नुपर्छ भने अन्त मलाई राख्दाखेरि म ट्रेजरमा भएँ अन्त मलाई त्यतिकै ट्रेनिङमा लग्यो ट्रेनिङमा लाग्दाखेरि अब उनीहरूले चिनिहाल्छ मान्छे को बोल्छ को बोल्दैन है को कतिको छ भन्ने कुरा त्यहाँदेखि त्यतिकै उनीहरूले त्यो प्रोग्रामहरू गर्दा गर्दा काउन्सिलिङहरू भयो कोर्टहरूबाट मान्छे आउँछ एसएचजीमा त एकदम काउन्सिलिङ ज्यादा हुन्छ मिटिङ ज्यादा भइबस्छ फेरि पढ्नु सिकाउँछ बोल्नु सिकाउँछ कस्तो एक्टिभिटिज के गर्नुपर्ने त्यो कुराहरू सिकाउँछ नि एसएचजीमा अन्त त्यो सिकाउँदाखेरि चाहिँ त्यतिकै अब बाटो बाटो हुँदै आएँ म पनि बोल्नु सक्ने भएँ त्यहाँदेखि अब अरूको अगाडि बोल्नु पनि एकदमै साह्रो कुरा हो नि स्पिकरमा बोल्नु जान्छ र थरर खान्छौँ होइन कति साह्रो पर्छ बोल्नु त्यहाँदेखि एसएचजीले नै हो मलाई यो कुरा सिकाएको चाहिँ म एसएचजीलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु किनभने जसले पनि अब फर्स्टमा एसएचजी त नर्लिपले गर्नुभएको हाम्रो सिक्किममा त नर्लिपले नै गर्दाखेरि चाहिँ अब हामी यतिको भयौँ अहिले त अब एसआरएलएम गर्दैछ होइन एसएचजी खोल्नु चाहिँ सिक्किममा चाहिँ एकदम राम्रो हो किनभने कुना कुनाको आमाहरूले पनि चान्स पायो नि त यसमा बोल्नु चान्स पायो लेख्नु चान्स पायो कमसेकम ब्याङ्कमा जानु पनि पायो नि त किन आफ्नो चाहिँ खाता खोलियो त्यसले गर्दा चाहिँ एकदम राम्रो भयो
1: र तपाईँलाई यो स्वरोजगार गर्ने यो फास्टफुड गर्ने आइडिया पनि एसएचजीबाटै आयो
0: हजुर एसएचजीबाटै हो म त जिरो ब्यालेन्सको मान्छे हो नि अब कामदाम नभएको मान्छे होइन मैले अन्त एसएचजीबाट चाहिँ लोन लिएँ मैले लोन लिएर चाहिँ एसएचजीबाटै गरेको अन्त अहिले मैले लोन पनि अब तिर्दैछु मैले किनभने म नसक्ने मान्छे हो नि त नसक्ने मान्छे भएपछि त अब आँट आउँदैन अन्त एसएचजीमा हिँड्दा हिँड्दा त्यहाँदेखि सरले भन्नुभयो त्यहाँदेखि यसरी लोन खोल्नुपर्छ यस्तो यस्तो गर्नुपर्छ धेरै कुरा सिकाउनु भयो त्यो सिकाउँदाखेरि अब आफूलाई पनि आँट आइहाल्छ आँट आएपछि अन्त लोन खोलेर गरेको मैले चाहिँ अहिले अब लोन मजाले नै तिर्दैछु
1: भन्नको लागि त हामी छोराछोरी बराबरी भन्छौँ है धेरै हदसम्म धेरै कुरामा बराबरी पनि देखिएको तापनि समाजमा अझै पनि छोराछोरीलाई बराबर नजरले नहेरेको है छोरी छोरी हुने अभिभावकले धेरै खालका कुराहरू सुन्नुपर्ने कुरा पनि पाइन्छ नि है यस विषयमा चाहिँ के भन्नुहुन्छ
0: मलाई चाहिँ के लाग्छ भने अब छोरा र छोरीलाई चाहिँ बराबर हेरोस् हाम्रो सिक्किममा चाहिँ किनभने छोरी मेरो बिहा गरेर गएन भने त अहिले सिवाय सिक्किममा बनिँदैछ छोरीको पनि तर अझै पनि अब जग्गा जमिन हुन्छ नि बा छोरा अब बाँड्दाखेरि जति जमिनहरू बाँड्छ नि बाँड्दा पनि अब छोरालाई मात्रै दिन्छ नि त लास्टमा हेर्नुहोस् त अब हामी बिहा गरेर गएको छोरीले नै हेर्नुपर्छ है आमा बाउलाई चाहिँ अब आमा बाउले जन्मिएर पढाएर छोरा अब बिहा गर्छ बराबर होइन बराबर यो गरिरहेको हुन्छ अब हामी बिहा गरेर गएपछि चाहिँ हाम्रो हिस्सा बन्दै छुट्टियो होइन हामीलाई त्यो बाहिताको अब जम्मै त मैले त बाहिताको जग्गा जमिन खोजेको चाहिँ होइन तर पनि अब आउने जेनेरेसनले चाहिँ पाओस् भन्ने नि बराबरी नै पाओस् है कति चाहिँ अब कस्तो खालके हुन्छ नि अब त्यो जग्गा जमिनको लागि पनि दाजुभाइहरू बाँच्छ नि त तर हेर्नु चाहिँ छोरीले नै पर्छ छोरीले नै हेरिरहेको हुन्छ नि माइतामा गएर पनि होइन त्यसले गर्दा अब छोरीलाई पनि अलिकति छिकथुन चाहिँ नहोस् बराबर हक अधिकार दिलाओस् भन्ने चाहन्छु म चाहिँ
1: र त्यसै गरी यहाँ एसएचजीसँग नै आबद्ध छु भन्नुभयो नि तपाईँको एसएचजीमा चाहिँ के कस्ता खालका कार्यहरू भइरहेका छन् अहिले
0: मेरो एसएचजीमा चाहिँ अब धेरै नै राम्रै छ एसएचजीले चाहिँ अब कतिवटा कुरा सिकायो नि हामीलाई अब सिलाइ बुनाइको काम सिकायो होइन खसेलाहरूको फुलहरू बनाउनु सिकायो अब हामीलाई ट्रेनिङहरूमा गएर कामहरू कति कतिवटा योपालि त झन् हाम्रो सरकारले चाहिँ 12 चेयरमेन मात्रै दिनुभएको छ एसएचजीले नै यति साह्रो राम्रो कामहरू गर्नु भइरहेछ एकदमै राम्रो गर्नु भइरहेछ त्यसले गर्दा हामी पनि एकदमै खुसी छौँ किनभने हामीलाई एसएचजीबाट चाहिँ 1% चलाउनु पाउँछ नि त लोन नभए त लोन चलाउनु पाएन त हामीले केही जीविका चलाउनै पाउँदैन त्यसले गर्दाखेरि चाहिँ अब एसएचजीमा पैसा रुपियाँ छ है हामीलाई 8 पनि आउँछ हामी एउटा आमालाई अब घरको बुढाले यसो हेप्दैछ होइन हकठक गर्दैछ केही गर्दैछ भने नि अब हामीले कमसेकम पैसा निकालेर त हामीले आफ्नो जीविका चलाउनु पायो नि त जस्तै अहिले मैले अहिले फास्ट फुड चलाउनु पाइरहेछ जीविका गरिरहेछु नि त आफ्नो त्यस्तो हुन्छ
1: र रोजगार र स्वरोजगार हुन्छ नि है अर्काको जागिर गर्नु जब गर्नु र आफ्नो काम गर्नुमा चाहिँ के कसको भिन्नता
0: आफ्नो काम गर्नुमा त धेरै मजा आउँछ नि अर्काको काम गर्नुमा त अब है कति अब ला के भन्छ कि अफिसमा के गर्छ कि टाइममा पुग्नु पर्यो अब आफ्नो काम भने त आफ्नै खुसी अब गए पनि आफ्नै नगए पनि आफ्नै फेरि आफ्नो चाहिँ अलिकति लोभ पनि हुँदो रहेछ हौ गर्नु किनभने आफ्नो अबै गर्नुपर्छ हौ यो काम गरिसकिहाल्नु रातारात लगाएर पनि अब बेरोजगारी अफिसको चाहिँ फेरि अब किनभने ए अफिसको त हो भोलि गरौँ भन्ने खालके हुन्छ त्यो चाहिँ हुन्छ
1: भनेपछि स्वरोजगारमा चाहिँ मान्छेले स्वतस्फूर्त रूपमा आफ्नो खुसीले काम गर्छ
0: हजुर
1: भनेपछि यहाँलाई रोजगार र स्वरोजगारमा के चाहिँ राम्रो लाग्यो
0: मलाई चाहिँ आफ्नै लाग्यो आफ्नै हजुर आफ्नै काम चाहिँ राम्रो लाग्यो
1: हजुर र अझै विशेष गरी हामी नारी दिदी बहिनीहरूको लागि स्वरोजगार किन राम्रो जस्तो यहाँलाई लाग्छ
0: अब किनभने अब आमा आमा दिदी बहिनी धेरै काम सिकेको हुन्छ नि धेरै कामले आँट पनि पाउँदो रहेछ अलिकति अब आफैले काम गरेर आफैले उब्जनी गरेर आफू पनि बाठो हुन्छ नि छोराछोरी देख्दा पनि मेरो आमा कति स्ट्रङ हुनुहुन्छ कति राम्रो हुनुहुन्छ गाउँघरले पनि फल्ना परी हेर यति राम्रो छ भनेर भन्दो रहेछ आफै अब अगाडि बढ्यो आफैले गर्यो भने चाहिँ तर अब एउटा बुहारी मान्छे अलिकति अगाडि बढाइदिँदा अलिकति नराम्रो पनि आइलाग्दो रहेछ अब फल्ना के भइरहेको होला फल्ना कहाँ गएको हो यस्तो खालको क्वेसनहरू पनि उठ्दो रहेछ त्यस्तो हुन्छ हजुर
1: भनेपछि अब हामी आमा दिदी बहिनीहरूले त घरमा परिवारलाई छोराछोरीलाई पनि समय दिनुपर्ने है स्वरोजगार गर्यो भने त त्यो समय दिनु पनि सायद सजिलो हुन्छ
0: हजुर
1: कस्तो हुन्छ
0: हजुर अब के भन्छ आफै घरमै छु भने त अब घरमा खाना साना बनाएर होइन नानीहरूलाई दिएर त्यहाँदेखि आफूले गरेको कामलाई गर्दा भयो
1: दुःख बिमार पर्यो भने बन्दै गर्दा
0: हजुर दुःख बिमार गर्दाखेरि अब कोही बेला त 15 जस्तै मेरो त सासू 15 एडमिट हुनुभएको थियो होइन अन्त त्यहाँनिर अब ढुकैसँगले बस्नु पायो कमसेकम दोकान बन्द गरे अब गभर्मेन्ट जब गर्यो भने त हामी ड्युटी पुग्नै पर्यो नि त हामीले छुट्टीहरू हत्ता पत्ता पाउँदैन है ला के भन्छ कसो हुन्छ भन्ने हुन्छ आफ्नै काम छ भने चाहिँ अब सुबिस्तै हुन्छ धेरै कुराको
1: र यतिका कामहरू गर्नलाई समय चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ समाजमा पनि गर्नुहुन्छ एसएचजीमा पनि हुनुहुन्छ परिवार पनि हेर्नु पर्यो है आफ्नै फास्ट फुड पनि छ मरौ परौ बिहाबाट पनि जानै पर्यो
0: सबै जग्गा अब म्यानेज चाहिँ गर्नुपर्छ समय चाहिँ निकाल्नै पर्छ मान्छे भएर चाहिँ किनभने अब म चाहिँ पुरा समय निकाल्छु किनभने म बिहान 4 उठ्छु बिहान 4 उठेपछि सेलरोटी पलाउँछु फर्स्ट सेलरोटी बनाउँछु त्यहाँदेखि लिएर खाना साना बनाउँछु त्यहाँदेखि फास्ट फुडको है अब मेरो हस्बेन्ड पनि छ नि अब म एक्लै गरेको चाहिँ म भन्दिनँ किनभने मेरो काका ससुरा मेरो सासू र मेरो हस्बेन्ड थिएन भने सायद म गर्नु सक्थिनँ पनि होला किनभने उहाँहरूको पनि साथ सपोर्टले गर्दा चाहिँ आज म अब यो जग्गामा भइरहेको छु उहाँहरूले धेरै कुरामा सघाउनुहुन्छ नि अब म सेलरोटी पोल्छु आगोमै पोल्छु अब फेरि ओख्लीमै कुटेर गर्छु किनभने मेरो काका ससुराले ओख्लीमा कुटेको थिएर त मैले सेलरोटी पोल्नु पाएँ नि त होइन अन्त त्यसले गर्दाखेरि उहाँले अब ओख्लीमा कुटिदिनुहुन्छ दाउरा काटिदिनुहुन्छ अब म त त्यहाँदेखि पोल्नु मात्रै हो म चाहिँ त्यस्तो गर्छु त्यहाँदेखि अब मेरो हस्बेन्डले अब थाइपो साइपो बनाउनु किमा सिमा बनाउनु उहाँले गरिदिनुहुन्छ त्यहाँदेखि हामी बनायो ओरे बेच्यो त्यस्तो हुन्छ
1: परिवारको पुरा साथ सपोर्ट छ
0: हजुर मेरो चाहिँ अब परिवारको एकदम साथ सपोर्ट छ
1: र यो सबै कामबाट पनि समय निस्क्यो भने चाहिँ फुर्सदमा चाहिँ के गर्नु मन पराउनुहुन्छ
0: बेला बेला चाहिँ हामी अब फ्यामिली ट्रिप गर्नु मनपर्छ त्यहाँदेखि बेला बेला अस्ति हामी अब गुम्पाहरू घुम्यौँ त्यसो गर्छौँ
1: गीत सङ्गीतहरू चाहिँ कतिको मन पराउनुहुन्छ
0: म चाहिँ पुरा मनपर्छ तर म गीत गाउनु चाहिँ जान्दिनँ किनभने मेरो भोइस राम्रो छैन नि त के अन्त त्यसले गर्दा
1: हजुर र यहाँसँग यसरी रमाइलो कुराकानी गरेर हाम्रो कार्यक्रमको समय पनि सकिने लागेको छ र अन्तमा हाम्रो रेडियो सुनिरहनु भएका श्रोतागण र विशेष गरी हाम्रो नारी दिदी बहिनीहरूलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ नारी दिदी बहिनीलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि चाहिँ आर्ट चाहिँ सबैभन्दा ठुलो हो। मान्छेले आर्ट गर्यो भने चाहिँ जे पनि गर्न सक्छ र नराम्रो बाटोमा हिँड्नु हुँदैन। हामी है आर्ट गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ। हुनु त हामीलाई हस्बेन्ड र के भन्छ फ्यामिलीले एकदमै छेकथुन गर्छ, किनभने मलाई पनि यो कुरामा भएको हो होइन। त्यसले गर्दाखेरि चाहिँ आफू अगाडि बढेर नै काम गर्नुपर्छ। हामी छोरी मान्छे चाहिँ बेसी छेकथुन गर्दाखेरि छेकथुनमा बस्नु पनि हुँदैन बेसी चाहिँ। अब अलिअलि त बस्नुपर्छ तर बेसी चाहिँ बस्नु हुँदैन, किन आफू पनि त एउटा है नारी हो, आफूलाई त दुनियाँले जिनोस् भन्ने चाहिँ मलाई लाग्छ। किन मलाई चाहिँ आफ्नो नाम चाहिँ सबैले चिनोस् भन्ने लाग्छ। त्यहाँदेखि त्यही हो, सबै नारीलाई म त्यही भन्न चाहन्छु, अब

0: सबैले आँट चाहिँ पुर्याइदियोस् भनेर, आँट पुऱ्याएर नै है आफ्नो काम गरोस् होइन। कतिजना अब कति टचर हुन्छ नि त, हस्बेन्ड टचर, फ्यामिली टचर है, त्यसमा चाहिँ अब एकदमै आफू आँट पुऱ्याउनु पर्छ। हजुर, त्यही भन्न चाहन्छु
1: र यसरी हाम्रो निमन्त्रणालाई स्वीकार गरिदिनु भयो र हाम्रो स्टुडियोसम्म आएर स्वरोजगार सम्बन्धी यतिका जानकारीहरू र आफ्ना अनुभवहरू राखिदिनु भयो, त्यसको लागि यसलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद, आकाशवाणी गान्तोकलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर श्रोता, आज हामीले कुराकानी गर्यौं कार्यक्रम नारी संसार अन्तर्गत यस स्वरोजगार श्रृंखलामा तिमीदारको निवासी एक स्वरोजगार नारी हुनुहुन्थ्यो र उहाँसँग गरिएका यिनै कुराकानी साथसाथै आजको लागि कार्यक्रम नारी संसारको निर्धारित समय पनि पूरा भइसकेको छ। पुनः अन्य नारी संसारका श्रृंखलाहरू लिएर म यहाँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का टुप्लुक्क उपस्थित हुने नै छु। तबसम्मका लागि बिदा दिनुहोस्। हवस्, नमस्कार, शुभ दिन।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौं श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर, र यो पहिलो गीत सुनौ कलाकार साधना सरगमको स्वरमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई अब सुनाउन लागिरहेका छौं कलाकार छेवाङ दोर्जी अनि साथीहरूको आवाजमा सजिएका केही सिक्किमे भोटिया लोकगीत।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कलाकार छेवाङ दोर्जी अनि साथीहरूको आवाजमा सजिएका केही सिक्किमे भुटिया लोकगीतहरू।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कलाकार छेवाङ दोर्जी अनि साथीहरूको आवाजमा सजिएका केही सिक्किमे भुटिया लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ एकै कलाकार रूपलाल लिम्बुको आवाजमा सजिएका केही लिम्बु लोकगीतहरू।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो एकै कलाकार रूपलाल लिम्बुको स्वरमा सजिएका केही लिम्बु लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:40 भइरहेको छ। अबको केही समय यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार प्रसार गरी सुनाउन लागिरहेका छौं। नेपालीमा समाचार।

यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। शुरूमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्यांकनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजन 4-8 जूनसम्म अहमदाबादमा हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले तेलंगानाको स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। राष्ट्रपतिले सोशल मीडिया पोस्टमा भन्नुभयो, तेलंगानाले समृद्ध सांस्कृतिक विरासत अनि परिश्रमी मानिसहरूको साथ पाएको छ। उहाँले भन्नुभयो, राज्यले नवाचार अनि विकासमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उहाँले तेलंगानावासीहरूको प्रगति अनि समृद्धिको कामना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज तेलंगानाको स्थापना दिवसको अवसरमा राज्यवासीलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, राज्य समृद्धि सांस्कृतिक विरासत अनि जीवन्त परम्पराहरूले सम्पन्न छ। उहाँले भन्नुभयो, तेलंगानाले आफ्नो मानिसहरूको रचनात्मकता, नवाचार, कड़ा मेहनत अनि दृढ़ताको माध्यमले राष्ट्रको प्रगतिमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, यस अवसरमा सबैलाई राज्यको कल्याण अनि एक विकसित भारतका लागि मिलेर काम गर्नका लागि प्रेरित गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया सन्देशमा भन्नुभयो, तेलंगानाको इतिहास अनि गौरवशाली संस्कृति साहस, दृढ़ संकल्प अनि संघर्षको प्रतीक हो। श्री मोदीले विकसित भारतको लक्ष्य प्राप्तिका लागि तेलंगानालाई केन्द्र सरकारको सम्पूर्ण समर्थन दिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले तेलंगानावासीको असल स्वास्थ्य अनि सफलताको कामना गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। यसले मानिसहरूलाई आत्मनिर्भर, जागरूक अनि सक्षम बनाउँदछ। आज नयाँ दिल्लीमा जनजातीय छात्रवृत्ति योजनाका लाभार्थीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भन्नुभयो, सही विकास तब मात्र सम्भव छ जब समाजका सबै वर्ग सामाजिक, आर्थिक अनि शैक्षिक रूपले प्रगति गर्नेछ। उहाँले भन्नुभयो, सरकारी छात्रवृत्ति योजनाहरूले जनजातीय समुदायलाई उच्च शिक्षा अनि नयाँ अवसर प्रदान गरी उनीहरूको जीवनलाई परिवर्तन गरेको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारतमा

0: प्रतिभाहरूको कुनै कमी छैन। उहाँले प्रतिभाको पहिचान पोषित अनि विकासका लागि सही मञ्च प्रदान गर्न पनि आवश्यकतामा जोड़ दिनुभयो।
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई है कि अपने से अनेक युवाओं ने विभिन्न क्षेत्र में उच्च शिक्षा प्राप्त की है।
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आदिवासी छात्रवृत्ति प्राप्त गर्ने छात्रहरूसित बातचीत गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले उपस्थितहरूलाई सम्बोधित गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, हाम्रो देशमा प्रतिभाको कमी छैन। उहाँले भन्नुभयो, भारत सरकार आदिवासी छात्रहरूलाई अघि बढ़ाउनका लागि प्रयासरत छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्यांकनका लागि पोर्टल आजबाट शुरू भएको छ। यो पोर्टल 6 जूनसम्म खुल्ला रहनेछ। सीबीएसईले भनेको छ, यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्यांकित उत्तर पुस्तिकाहरूको प्रति प्राप्त गरेको छ। बोर्डले बताए अनुसार सुरक्षा बढ़ाउनका लागि आधार सत्यापनलाई सामेल गरेको छ। जुन नानीहरूसित आधार कार्ड छैन उनीहरूको माता पिता अभिभावकको आधार कार्डको उपयोग गर्न सकिनेछ। छात्रहरूको प्रतिहरूमा भेटिएको त्रुटिहरूको सत्यापनका लागि प्रति उत्तर पुस्तिका 100 रूपियाँ अनि पुनर्मूल्यांकनका लागि प्रति प्रश्न 25 रूपियाँको भुक्तान गर्न पर्नेछ। शुल्कको भुक्तान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट ब्याङ्किङ जस्ता अनलाइन माध्यमहरूबाट गर्न सकिनेछ।
2: सीबीएसई ने कहा है कि ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की प्रति प्राप्त कर ली है। बोर्ड ने बताया कि सुरक्षा बढ़ाने के लिए आधार सत्यापन को शामिल किया गया है। जिन बच्चों के पास आधार कार्ड नहीं है उनके माता पिता, रिश्तेदार या अभिभावक के आधार कार्ड का उपयोग किया जा सकता है। विद्यार्थियों को प्रतियों में पाई गई त्रुटियों के सत्यापन के लिए प्रति उत्तर पुस्तिका 100 रूपये और पुनर्मूल्यांकन के लिए प्रति प्रश्न 25 रूपये का भुगतान करना होगा। शुल्क का भुगतान केवल यूपीआई, क्रेडिट कार्ड, डेबिट कार्ड या नेट बैंकिंग जैसे ऑनलाइन माध्यमों से किया जा सकता है। अमन की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: गृह मन्त्रालयले आव्रजन अनि विदेशी संशोधन नियम 2026 अधिसूचित गरेको छ, जसमा आव्रजन अनि विदेशी नियम 2025 अन्तर्गत पंजीकरणको समय सीमा अनि अपील तन्त्रमा महत्वपूर्ण बदलाव गरिएको छ। यस संशोधन अन्तर्गत भारत आएको 180 दिन पूरा हुन अघि कुनै पनि समय नै पंजीकरण गराउन सकिनेछ। यसअघि 180 दिनको अवधि समाप्त हुन 14 दिनभित्र पंजीकरण गराउन अनिवार्य थियो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज इटलीको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका मानिसहरूलाई शुभकामना दिनुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले दुई देशबीच विशेष रणनीतिक साझेदारी अझ मजबूत हुनेमा विश्वास जताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति पाल मासातिलेसित भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, दुई नेताहरूले व्यापार, निवेश, लघु अनि मध्यम उद्यमहरू, डिजिटल अनि बुनियादी ढाँचा क्षेत्रहरूमा अवसरहरूमाथि चर्चा गरे। डाक्टर जयशंकरले आपसी साझेदारीलाई मजबूत गर्नका लागि श्री मासातिलेको सराहना गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, दुई नेताहरूले यस कुरामा सहमत जताउँदै भारत अनि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्न पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
0: नेपालको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेट गरेको छ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि भेट गर्नेछ। भ्रमणले आरएसपी र भाजपा बीच पार्टी टू पार्टी संलग्नता शुरू करने र संगठनात्मक अभ्यास लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनैतिक पहुँचमा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले आज सर्वोच्च न्यायालयका पाँच नयाँ न्यायाधीशहरूलाई पदको शपथ दिलाउनुभयो। न्यायमूर्ति सिल नागु, श्री चन्द्रशेखर, संजीव सचदेवा अनि अरूण पल्ले सहित वरिष्ठ अधिवक्ता वी मोहनाले सर्वोच्च न्यायालय कालेजियमको सिफारिशमा केन्द्रद्वारा उनीहरूको नियुक्तिलाई मंजूरी दिएपछि न्यायाधीशको रूपमा शपथ लिए। कलेजियमको 22 अनि 27 मईमा भएको बैठकहरूमा गरिएको सिफारिशहरूमा कार्यवाही गर्दै केन्द्र सरकारले हिजो उच्च न्यायालयको चार मुख्य न्यायाधीशहरू अनि वरिष्ठ अधिवक्ता मोहनालाई सर्वोच्च न्यायालयमा पदोन्नत गर्ने मंजूरी दिएको थियो। शपथ ग्रहण समारोह राष्ट्रपति द्रौपदी मुर्मूद्वारा सर्वोच्च न्यायालय संशोधन अध्यादेश 2026 लागू गरिएको केही सप्ताहपछि भइरहेको छ, जस अन्तर्गत भारतको मुख्य न्यायाधीश सहित सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको स्वीकृत संख्या 34 बढ़ेर 38 गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले मध्यप्रदेशको सिधी जिल्लामा एक वर्षमा प्रसव पूर्व अनि प्रसव उत्तर अवधिमा 53 गर्भवती महिलाहरूको कथित मृत्यु भएको सम्बन्धमा राज्यका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। एक मीडिया रिपोर्टको स्वत संज्ञा समाचार रिपोर्टमा निहित सत्य तथ्य हो भने यो मानव अधिकारको उल्लंघनको एक गम्भीर मुद्दा हो। मीडिया रिपोर्ट अनुसार 53 मात्रै मृतकहरूको औसत आयु 26 वर्ष बताइएको छ, जसमा अधिकांश पहिलो या दोस्रो पल्ट आमा बन्ने महिलाहरू सामेल। म्यानमारका राष्ट्रपति यू मिन आङ ह्लाइङ भारतको चार दिने भ्रमणको क्रममा आज मुम्बई आइपुग्नु भएको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देव वर्माले छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। शिष्टाचार मन्त्री जयकुमार रावल पनि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति यू मिन आङ ह्लाइङ आज व्यापार र उद्योग अन्तर्क्रियामा भाग लिने र मुम्बईका विभिन्न स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ। उहाँ आज साँझ लोकभवनमा आफ्नो सम्मानमा आयोजना गरिएको विशेष कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। मुख्यमन्त्री देवेन्द्र फडणवीस उपस्थित हुने कार्यक्रम छ। स्वास्थ्य मन्त्रालयले भनेको छ देशमा हालसम्म इबोला भाइरसको कुनै मामिला अघि आएको छैन। मन्त्रालयले सल्लाह दिएको छ यस्ता व्यक्ति जो पछिल्लो 21 दिनमा इबोला प्रभावित देशको यात्रा गरेका छन् अनि उनीहरूमा ज्वरो, टाउको दुख्नु, मांसपेशीहरूमा दुखाई हुनु जस्ता लक्षण देखिए स्वयंलाई अन्यबाट अलग गर्नुपर्नेछ। मन्त्रालयले अझ भनेको छ यस्ता व्यक्तिहरूले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई तुरन्त सूचित गरोस्, नागरिक हेल्पलाइन नम्बर 1075 कल गरेर पनि जानकारी लिन सकिनेछ। भारतले इबोला भाइरससित जुझ्नका लागि अफ्रिकालाई चिकित्सा सहायताको 43 टनको दोस्रो खोप पठाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले सोशल मीडिया पोस्टमा जानकारी दिनुभए अनुसार यस खेपमा निदान, निगरानी उपकरण अनि दवाई सामेल छन्। श्री जयशंकरले भन्नुभयो यसले अफ्रिकी संघका सदस्य देशहरूलाई इबोला भाइरससित जुझ्नमा सहयोग मिल्नेछ। राष्ट्रिय पंचायत पुरस्कार 2025 समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। देशभरका 42 उत्कृष्ट पंचायतहरूलाई पुरस्कार प्रदान गरिनेछ। समारोहको क्रममा 34 ग्राम पंचायतहरूलाई दीनदयाल उपाध्याय पंचायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत र 8 पंचायतहरूलाई नानाजी देशमुख सर्वोत्तम पंचायत सतत विकास पुरस्कार श्रेणी अन्तर्गत पुरस्कार प्रदान गरिनेछ। पुरस्कार प्राप्त पंचायतहरूका प्रमुखहरूले आफ्ना उत्कृष्ट अभ्यासहरू र उपलब्धिहरूको बारेमा प्रस्तुतिकरण पनि गर्नेछन्। पूर्व केन्द्रीय मन्त्री तथा हमीरपुर सांसद अनुराग ठाकुरले भन्नुभएको छ केन्द्र सरकारले हिमाचल प्रदेशमा रेलवे परियोजनाहरूको विस्तार, आधुनिकीकरण अनि विद्युतीकरणका लागि वर्ष 2026-27 2,911 करोड़ रूपियाँ आवंटित गरेको छ। कांगरा रेलवे स्टेशनमा घाटीको रेल सेवा नवीनीकरणको चर्चा गर्दै श्री ठाकुरले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो यो आवंटन यस अघिका यूपीए सरकार अवधि आवंटित 104 करोड़ रूपियाँको अनुदान भन्दा लगभग 27 गुणा अधिक हो। श्री ठाकुरले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले पछिल्लो 12 वर्षमा राज्यमा अभूतपूर्व रेलवे विकास कार्य गरेको छ। श्री ठाकुरले भन्नुभयो भानुपाली विलासपुर रेल लाइनको काम गतिमा छ अनि यसमा पहिले नै 6,798 करोड़ रूपियाँ खर्च गरिएको छ। उहाँले भन्नुभयो मनसून अवधि क्षतिग्रस्त पटरीहरू अनि बगेको पुलहरूको मर्मतपछि 2 सालपछि पठानकोट जोगिन्दर नगर सेवा फेरि शुरू भएको छ। इजरायल र हिजबुल्लाह बीच अमेरिकाले गरेको युद्धविराम खतरामा छ। यो सम्झौताले क्षेत्रमा तनाव कम गर्ने अपेक्षा गरिएको थियो, तर हालैका सैन्य उल्लंघनहरूले यसको दिगोपनमाथि गम्भीर प्रश्न उठाएका छन्। लेबनानी अधिकारीहरूले इजरायलमाथि आक्रमण बन्द गर्ने अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको

0: बताएका छन्। यद्यपि यो सम्झौता व्यापक युद्धविराम होइन, दक्षिणी लेबनानका केही भागहरूमा आक्रमणहरू अझै पनि जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हिजबुल्लाहसँगको सम्पर्कपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई युद्धविराम सम्झौताको रूपमा वर्णन गर्नुभएको छ। भारतमा पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजन 4-8 जूनसम्म अहमदाबादमा हुनेछ। यसका लागि अमेरिकाबाट योगा एथलीटको एक टीम भारतका लागि प्रस्थान भइरहेको छ। संयुक्त राज्य योगासन खेल महासंघ यूएसआईएसएफले संयुक्त राज्य योग संघ यूएसवाईए अनि विश्व योगासनका सहयोगले च्याम्पियनशीपका लागि टीम अमेरिकाको प्रतिनिधि मण्डलको घोषणा गरेको छ। अमेरिकी योगा एसोसिएशन अनि यूएसआईएसएफका संस्थापक अनि अध्यक्ष बलविन्दर सिंहले यस आयोजनमा 11 सदस्यीय अमेरिकी दलको नेतृत्व गर्नेछ। प्रतिनिधि मण्डलका एथलीट युवा अनि वरिष्ठ श्रेणीहरूमा प्रतिस्पर्धा गर्नेछ, जसमा प्रतिभागीहरूको आयु 10-55 वर्ष बीच हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीवी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेलंगाना राज्य गठन दिवसको अवसरमा राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, शिक्षा सशक्तिकरणको एक शक्तिशाली साधन हो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताए अनुसार उत्तर पुस्तिकाहरूको प्रतिहरूमा पाइएको त्रुटिहरूको सत्यापन अनि पुनर्मूल्यांकनका लागि पोर्टल आजबाट शुरू भएको छ। नेपालको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीनलाई भेटेको छ र भारतमा पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजन 4-8 जूनसम्म अहमदाबादमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेका छौं एकै कलाकार रूपलाल लिम्बुको स्वरमा सजिएका केही लिम्बु लोकगीत। यसभन्दा अघि यहाँहरू समक्ष लिइरहेका छौं यो छोटो व्यावसायिक विराम।
2: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

मिटिमेपको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगा हर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अपरान्नको 4 बज्नलाई केही मिनट मात्र बाँकी रहेको छ। प्रस्तुत गर्दैछौ यस केन्द्रबाट आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले लगत्तै 4 बजे सुन्नुहुनेछ फौजी दाजुभाइको निम्ति तयार गरिएको कार्यक्रम शौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङला, जसमा आज गीत साथै एक वार्ता सुन्न सक्नुहुनेछ। 5 बजे लिम्बू कार्यक्रम नुसीचान, जसमा आज गीत अनि एक वार्ता सुन्न सक्नुहुनेछ। यसरी 5:30 पाङ्गेङ मेन्तोक सिक्किमे भोटिया भाषाको कार्यक्रम, जसमा आज गीत अनि एक वार्ता अनि प्रधानमन्त्री ग्राम सड़क योजनाबारे कार्यक्रम प्रसारण गर्नेछौ। यसरी 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समयप्रसार गरी सुनाउनेछौ समाचार भने 6:05 समय हो दैनिक ग्रामीण कार्यक्रमको, जस अन्तर्गत आज किसान क्रेडिट कार्डको विषयमा एडिशनल डाइरेक्टर एएचएनवीएस डिपार्टमेन्ट सिक्किम सरकार गंगटोकका श्री विशाल तिवारीसँग लिएको एक अन्तर्वार्ता प्रसारण गर्नेछौं भने 6:40, 6:45 अनि 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार। 6:55 कार्यक्रम विज्ञान दर्पण, 7:05 समय हो नेपाली अनुरोध संगीतको। यसरी 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार, 7:35 कार्यक्रम पाश्चात्य संगीत, 8:05 गजल सुनाउनेछौ पिनाज मसानीबाट, 8:30 सुर संसार अन्तर्गत गायन दाद्रा सिद्धेश्वरी देवीबाट। यसरी 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9:15 स्पटलाइट, 9:30 मनी टक मन्थन भने 10 बजे विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाउनेछौ। 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको सेवा समाप्त हुनेछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। सो पूरा भयो। प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँछु। श्रोता, आजको यस ग्रामीण कार्यक्रम अन्तर्गत हामी एक विशेष कार्यक्रम लिएर यहाँहरू समक्ष उपस्थित भएको छु र आज हामी माझ पशुपालन विभागका अतिरिक्त निर्देशक डेयरी विशाल तिवारीज्यू हाम्रो स्टुडियोमा आज उहाँ उपस्थित हुनुहुन्छ र हामीले उहाँलाई आज हाम्रो स्टुडियोमा निम्ताएको छौं र उहाँसित केही कुराकानी गर्नेछौ र सर्वप्रथम हजुरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु सर।
1: हजुर, थ्याङ्क यू, धन्यवाद।
0: हजुर, र सर्वप्रथम सर, अब पशुपालन अनि खेतीपाती अन्तर्गत भनौँ है, अब विशेष गरी अब पशुपालन अन्तर्गत कृषकहरूको निम्ति है उहाँहरूलाई अब उहाँहरूले अब एकदम आफ्नो व्यवसाय चलाउँदै हुनुहुन्छ र उहाँहरूको निम्ति के भन्दाखेरि अब किसान क्रेडिट कार्ड है यस विषयमा आऊ उहाँसित जानकारी लिऊ। सर्वप्रथम अब क्रेडिट कार्ड भन्नाले चाहिँ सर के बुझिन्छ होला सर?
1: अनि यो किसान क्रेडिट कार्ड चाहिँ यो चाहिँ के हो भने यो चाहिँ भारत सरकारले हाम्रो कृषकहरूलाई कृषक भन्नाले एग्रिकल्चर गर्नेले त्यहाँदेखि तपाईँको फिसरिज त्यहाँदेखि तपाईँको यो डेरी पिगरी पोल्ट्री गोट्री जो चाहिँ मार्जिनल हुनुहुन्छ स्मल फार्मर जो सानो तरिकाले आफ्नो घरमा आफ्नो जग्गामा सानो सानो तरिकाले यो कार्यपट्टि लाग्नुहुनेलाई चाहिँ गभर्मेन्ट अफ इण्डियाले उहाँहरूको कार्य चाहिँ अलिकति बलियो होस् भनेर एउटा क्रेडिट पोलिसी गर्नुभएको जसलाई चाहिँ किसान क्रेडिट कार्ड भन्छ। यो चाहिँ एउटा सर्टेन एमाउन्ट अफ तपाईँको नन कोलाट्रल भन्नको कारणले

0: जी तपाईँको यसमा कुनै पनि तपाईँको यो बन्दकी राख्ने या त ग्यारेन्टर ग्यारेन्टी राख्ने जस्तो पर्दैन, यो चाहिँ उनीहरूलाई एउटा इन्डाइरेक्ट फाइनेन्सियल सपोर्ट हो भन्नु चाहिँ लोनै हो, तर एकदमै कम्ती इन्ट्रेस्टको लोन सिस्टम हो फार्मर्सहरूलाई। अनि यो कार्ड चाहिँ अब एउटा रिन्युअल कार्ड हो, अन्त यो चाहिँ एउटा कुनै पनि सानो कृषकले राख्यो भने उसको जति पनि सानो व्यवस्था चलिरहेको छ आफ्नो आफ्नो जग्गामा त्यो जहिले पनि एउटा सुचारू रूपले चलिबस्छ, किनभने जबसम्म तपाईँले पैसा हाल्नुहुन्न आफ्नो कार्यक्षेत्रमा त्यसलाई ठुलो बनाउन सक्नुहुन्न नि त। सो अब कसैले गाई पाल्दैछ भने एउटा गाई छ अरे त्यसलाई उसको गाईको गोठ सानो छ अरे उसले म अझै एउटा गाई राख्नु पर्यो भन्दाखेरि त उसको गाई गोठलाई पनि त दुरुस्त पार्नु पर्यो, उसको अरू फेसिलिटी उसले बढाउनु पर्यो होइन, त्यो फेसिलिटी बढाउनुको लागि चाहिँ यो मदत हो। यो जनावरै किन्ने एनिमलै किन्नेमा चाहिँ होइन, तर यो इन्फ्रास्ट्रक्चर सानो रूपमा यसलाई कसरी दरिलो पार्ने त्यसको लागि चाहिँ यो मदत हो,
1: ताकि अब कृषकहरूले अब सहज ढंगले आफ्नो व्यवसायलाई अगाडि बढाओस् भनेर चाहिँ अब यो किसान क्रेडिट कार्ड चाहिँ विभागद्वारा भनौँ न है प्रदान गराइएको। अच्छा सर, यो भित्र अब कतिसम्म ऋण प्राप्त गर्न सकिन्छ?
0: यो चाहिँ तपाईँको किसान क्रेडिट कार्ड त पहिला नै लन्च भएको, जस्तै 1998 त्यहाँदेखि 2004 यसलाई एक्सटेन्सन भयो, त्यहाँदेखि यसको 2020 चाहिँ यो एकदम रिभाइज भयो। यो अहिले अब भारतवर्षमा यो स्मल अब एनिमल हस्बेन्ड्री होस् या फिसरिज होस् या एग्रिकल्चर होस् उहाँहरूको रिक्वायरमेन्ट के छ, कहाँनिर उहाँहरूलाई सपोर्ट चाहिन्छ भनेर चाहिँ 2020 यो रिभाइज गरेको, अनि अहिले यो 2026 चाहिँ फेरि यसलाई अझै अपग्रेड गरेको छ। अनि अहिले चाहिँ के भएको छ भने तपाईँको कुनै पनि हाम्रो बेनिफिसियरीले किसान क्रेडिट कार्ड लिन चाहनुहुन्छ भने उहाँले पहिला चाहिँ 1,60,000 सम्मको फेसिलिटी थियो, अहिले चाहिँ त्यो बढेर 2,00,000 भएको छ, जसमा चाहिँ तपाईँको ग्यारेन्टर पर्दैन, कुनै पनि तपाईँको मोर्टगेज पर्दैन, बढोत्तरी गराएको छ। अनि तपाईँको अर्को पनि छ यसमा, तपाईँलाई ग्यारेन्टर दिनै पर्छ, कुनै चिज तपाईँले मोर्टगेज गर्नै पर्छ भने त्यसको पनि यसै फेसिलिटी छ, त्यसलाई पनि 3,00,000 5,00,000 बनाएको छ। यो दुई तरिकाको छ, एउटा चाहिँ 1,60,000 2,00,000 भयो, जसपछि कुनै पनि तपाईँलाई ग्यारेन्टर या त मोर्टगेज पर्दैन, अनि एउटा चाहिँ छ 3-5,00,000 त्यसमा चाहिँ तपाईँको मोर्टगेज पर्छ।
1: अनि अब यसमा कुनै ब्याज कम गर्न अनि के कस्तो प्रकारको कृषक वर्गलाई फाइदा हुँदछ?
0: यो चाहिँ तपाईँको गभर्मेन्टले चाहिँ के गर्नु भएको छ भने यो चाहिँ अहिले तपाईँलाई थाहा छ, कुनै पनि लोन हामीले लिँदाखेरि चाहे हाउसिङ लोन होस् चाहे पर्सनल लोन होस् इन्ट्रेस्ट रेट तपाईँको 9% 10% 11% 12% 13%सम्म जान्छ, सायद अझै बेसी पनि होला। अन्त यो चाहिँ कस्तो छ भने यो चाहिँ किसान क्रेडिट कार्ड चाहिँ यसमा चाहिँ सेन्ट्रल गभर्मेन्टले चाहिँ यो किसान क्रेडिट कार्डको लोन चाहिँ 7%मा हो, तर कुनै पनि बेनिफिसियरीले यसलाई एकदमै सिन्सियरली आफ्नो काम पनि गर्यो र उसले यसलाई 1 वर्षभित्रमै उसले वापस तिर्यो भने चाहिँ उसको 3% ब्याक हुन्छ, अनि उसलाई 4% मात्रै लाग्छ। सो यसमा चाहिँ के भन्छ भने त्यो 3% ब्याक भएकोलाई चाहिँ भन्छ तपाईँको इन्ट्रेस्ट सबभेन्सन भन्छ, र यो चाहिँ अब गभर्मेन्टले 7% त त्यसै पनि कम्ती नै रेट हो, 7% मात्रै किसान क्रेडिट कार्ड दिँदैछ, तर कुनै पनि कृषकले या बेनिफिसियरी या फार्मरले चाहिँ 1 वर्षमा उसले आफ्नो लगेको तिरिसक्छ भने चाहिँ उसले उसको 3% फिर्ता हुन्छ, उसलाई 4% मात्रै लाग्यो, 7 मा 3 माफ भयो, 4% मात्रै लाग्यो। अनि कुनै पनि अब कम्ती पैसा चलाइरहने मेरो व्यवस्था राम्रो गरिबस्ने भनेर त लिन्छ, 1 वर्षमा तिर्छ, इन्ट्रेस्ट पनि 4% मात्रै गरे माग्छ, फेरि अर्को लिन्छ, फेरि त्यो पनि 1 वर्षमा तिर्छ, त्यसो गर्दा उसलाई रोटेसन भइबस्छ र उसलाई इन्ट्रेस्टको भार पनि परेन। अनि हिजो आजको जमानामा तपाईँले 4%ले मात्रै तपाईँले कुनै पनि सानो लोन पाउनुहुन्छ भने त्यो त एकदमै अब त्योभन्दा त कुनै पनि राम्रो उपाय नै छैन कहाँबाट लोन लिने। सो यो छ
1: अब यो नै एकदमै उत्तम उपाय नै हो,
0: उत्तम उपाय नै हो।
1: हजुर हजुर, र आवेदकले अब कस्तो प्रकारले आवेदन गर्न सकिन्छ र के कागज पत्रहरू बुझाउन सकिन्छ?
0: अब यो चाहिँ कस्तो हुन्छ, जुनै पनि अब यस्तो काम गर्दाखेरि अब तपाईँलाई थाहा छ जेन्युइन हुनु पर्यो। अब सपोज कसैले अब गाई पालेको छ अरे उसले केसीसी लिने छ भने उसकोमा उसले गाई एउटा त पालेकै हुनु पर्यो, एउटा केही त खुट्टा त टेकेकै हुनु पर्यो नि त मान्छेले। अनि पहिला त उसको अब आधार कार्ड चाहियो, तपाईँको भोटर कार्ड चाहियो, जसकोमा पनि छ हिजो आज होइन, तपाईँको अब कहीँ गाई पाल्दैछ भने त गाई त जमिन नै पाल्छ, अब आफ्नै जमिन हो भने पनि जमिनको पर्चा हुन्छ, त्यो पर्चाकै एउटा फोटोकपी चाहियो, तर त्यो फोटोकपी चाहिँ त्यो पर्चा चाहिँ तपाईँको मोर्टगेज गर्नुको लागि होइन, जफ्त गर्नुको लागि होइन, खालि ए उसको चाहिँ आफ्नै जमिन रहेछ, आफ्नै जमिनमा काम गर्दै रहेछ भन्ने हो एउटा। अनि सपोज आफ्नो जमिनमा होइन र अर्काको जमिनमा गर्दैछ भने पनि त जमिन मालिकको त पर्चा हुन्छ या त कुनै एनओसी हुन्छ, त्यो चाहिँ खालि एउटा प्रुफ मात्रै, अनि रेसिडेन्सियल प्रुफ जस्तो एउटा प्रमाण होइन, किनभने तपाईँले ए मैले त दुईटा गाई पालेको छु म केसीसी लिन्छु भने त तपाईँले गाई कहाँ पाल्छ, जमिनमै त पालेको हुन्छ, जमिन कसको भन्ने कुरा आयो।

0: हुन्छ, तपाईँको भन्ने पर्चाको कपी दिनुहोस्, खालि प्रुफको लागि मात्रै ए जमिन तपाईँले आफ्नै जमिनमा गरेको रहेछ भने, मालिकको जमिनको गर्नुभएको छ भने पनि मालिकको एनओसी लिनुहोस् या त उहाँको पर्चाको कपी लिनुहोस्, त्यो चाहिँ खालि त्यो प्रुफको लागि मात्रै, त्यो पर्चा तपाईँले ब्याङ्कले लगेर केही अर्कै ग्यारेन्टर राख्ने भन्ने कुरा होइन। सो तपाईँको यो प्यान कार्ड छ भने पनि, हिजो आज अब कृषकमा प्यान कार्ड नहोला, छ भने पनि दियो, भोटर कार्ड हुन्छै हुन्छ, आधार कार्ड हुन्छै हुन्छ, र कहाँ गर्दैछ व्यवसाय भन्ने आएर प्रुफ चाहिँ चाहियो, त्यति मात्रै हो तपाईँको।
1: अच्छा, आवेदन गरे पश्चात भनौँ न, अब यसको जुन चाहिँ रकम सेङ्सन हुन्छ होइन, कस्तो प्रकारले चाहिँ अब प्राप्त गर्न सकिन्छ?
0: अन्त यो तपाईँको अघिको कुरामा पनि अलिकति के जोड्न चाहन्छु भने, यो तपाईँको त्यति कागजपत्र हुनु पर्यो, र जुन चाहिँ कृषकको जुन चाहिँ ब्याङ्कमा एकाउन्ट छ होइन, तपाईँको एसबीआईमा छ या मेरो सिस्कोमा छ या कसैको यूबीआईमा छ, जसको जहाँ एकाउन्ट छ त्यो केसीसी त्यहीँ गरेर एप्लाई गर्नुपर्छ हो। अनि त्यसको लागि एउटा फर्म हुन्छ, त्यो फर्म भर्नु पर्यो र त्यो अघि भनेको कागज पत्र जोडाउनु पर्यो, त्यहाँदेखि जुन चाहिँ ब्याङ्कमा आफ्नो एकाउन्ट छ त्यही ब्याङ्कमा एप्लाई गर्नु पर्यो। तर त्यसमा एउटा के छ भने, भेरिफिकेसन हुन्छ, त्यसमा चाहिँ एउटा ब्याङ्कले पनि त त्यसै त गएर दिँदैन। अनि अब कुनै कृषकले भन्दैछ अरे म चाहिँ डेरी गर्दैछु या त म पिगरी गर्दैछु भने पनि एनिमल हस्बेन्ड्रीको कुन चाहिँ इलाकाको पर्छ उहाँ आफै, त्यहाँबाट उहाँले एउटा फिजिबिलिटी रिपोर्ट चाहिँ लिनु पर्यो, एउटा भेरिफिकेसन गराउनु पर्यो। तपाईँले अब सपोज मानिनुहोस् तपाईँ एउटा पर्टिकुलर गाउँको हुनुहुन्छ, तपाईँले गाई पाल्नु हुँदैछ भनेपछि तपाईँले त्यहाँनिर भेटनरी डिस्पेन्सरी हुन्छ या त त्यो कुनै भेटनरी अफिसरको अन्डरमा हुन्छ या कुनै डिस्ट्रिक्टको अन्डरमा हुन्छ, तपाईँले त्यहाँनिर काउन्टर सिग्नेचर चाहिँ गराउनु पर्यो त्यो फर्ममा, कि उहाँले चाहिँ साँच्चै नै गाई पाल्नु हुँदैछ भनेर चाहिँ, किन ब्याङ्क पुग्नु नसक्ला त्यो दुर्गम पहाडमा कुन चाहिँ जग्गाबाट तपाईँ आउनु भएको छ, त्यो कन्सर्न डिपार्टमेन्टको मान्छेले चाहिँ भेरिफाई गरिदिनु पर्छ, ए उहाँले गाई पाल्दैछ भनेर काउन्टर साइन गरिदिनु पर्छ, त्यो चाहिँ ब्याङ्कले माग्छ, चाहे फिसरिज होस्, चाहे डेरी होस्, चाहे पिगरी होस्, गोटरी होस्, चाहे एग्रिकल्चरै होस्, एउटा भेरिफिकेसन त हुनु पर्यो नि त, किन पैसाको सवाल हो, किन ब्याङ्कलाई पनि रिस्क छ, त्यत्रो पैसा दिएपछि ब्याङ्कले पनि उठाउनु पर्यो होइन, अनि अब पारदर्शिता त त्यसरी त ल्याउने हो।
1: अच्छा, को को योग्य हुन्छ अर्थात् इलिजिबल भनिन्छ नि यसमा चाहिँ अब यो प्राप्त गर्नको निम्ति?
0: अनि यसमा चाहिँ तपाईँको अब मान्छेको उमेर भन्नकोले तपाईँको अब 18 वर्षदेखि लिएर 75 इयर्ससम्मको मान्छेले गर्न सक्यो। तर कसले गर्न सक्यो भने, जसले या त गाई पाल्दैछ एउटै भए पनि, या त सुँगुर पाल्दैछ एउटै भए पनि, या त कुखुरा पाल्दैछ दुइटै भए पनि, या त बारीमा साग सब्जी लाउँदैछ, या त अलिकति धान रोप्दैछ होइन, केही न केही कार्य त आफ्नो त भएकै हुनु पर्यो नि त, मत्स्य पालनै गर्दैछ होइन, तपाईँले केही न केही यो फिल्डमा तपाईँले काम अलिकति भए पनि गरेकै हुनु पर्यो, किन देख्ने प्रमाण हुनु पर्यो तपाईँले, किन अब तपाईँ त्यसै गएर केही गरेकै छैन, तपाईँले एउटा केही एउटा सिन्का पनि काम गर्नु भएको छैन, त्यसै गएर केसिसीको लागि एप्लाई गर्दा त हुँदैन, केसिसीले चाहिँ बल पुर्याउने हो नि त, बल त्यहीँ पुर्याउँछ जहाँ चाहिँ कार्य पनि सुरु भएको हुनु पर्यो। अनि कसैले अघि भनेको कागज पत्र हातमा छ र त्यो काम गरिँदैछ भने त तपाईँले, अनि त्यो उमेर बीचमा हो भने एप्लाई गर्नु पायो,
1: अब कागज पत्र मात्रै नहेरेर उहाँहरू अब सोझै फिल्डमा पनि जानुहुन्छ।
0: हजुर हजुर, हजुर हजुर। अनि यो चाहिँ तपाईँको अघि सायद तपाईँले भनेको प्रश्नको मैले त्यहाँ एउटा सानो छुट्यो होला, यो चाहिँ तपाईँ कसरी पाउँछ भने, यो चाहिँ अब क्यास पाउने भन्ने कुरा होइन, यो चाहिँ तपाईँको एटीएम कार्ड जस्तो पाउँछ, यो चाहिँ तपाईँ किसान क्रेडिट कार्ड भन्ने कार्डै हुन्छ, जस्तै तपाईँ हाम्रो एटीएम कार्ड हुन्छ, यो पनि एउटा क्रेडिट कार्ड जस्तै हुन्छ। अनि एकपल्ट यो केसीसीको तपाईँको लोन सपोज मानिलिनुहोस् तपाईँले भन्नुभयो अरे म 2 लाखको रहेछ म्याक्सिमम, म 2.5 लाख त चाहिँदैन मलाई 60,000 मात्रै चाहिन्छ भने तपाईँको सबै स्याङ्सन भयो अरे, ब्याङ्कले पनि मान्यो अरे, तपाईँको कार्डमा पस्छ पैसा, त्यो कार्ड तपाईँको एटीएम कार्ड जस्तै हो, क्रेडिट कार्ड हो, तपाईँले कुनै एटीएममा गएर त्यो पैसा तपाईँले निकाल्न सक्नुहुन्छ र जति निकाल्नु भएको जति तपाईँले ब्याङ्कले हालिदिएको छ त्यतिकै मात्रै तपाईँले रिपेमेन्ट गर्नु पर्यो। ए तपाईँले मुठमा स्याङ्सन लिँदा पनि भयो, 2 लाखको स्याङ्सन चाहिँ लिइरहेको छु तर म चाहिँ के गर्छु भने म टुक्रै टुक्रै लान्छु, टुक्रै टुक्रै तिरिसक्छु भन्दा पनि भयो।
1: हजुर हजुर। र अब जस्तो है अब हाम्रोमा एटीएम कार्ड हुन्छ, एटीएम कार्डको कुनै अब सीमा तोकिएको हुन्छ, भ्यालिडिटी भनिन्छ नि, र त्यसको जुन चाहिँ अब भ्यालिडिटी भन्नाले अब बाध्यता भनिन्छ नि,
0: हजुर,
1: र कस्तो हुन्छ भ्यालिडिटी हुन्छ कि हुँदैन होला?
0: हजुर, यो किसान क्रेडिट कार्ड चाहिँ कुनै पनि अब बेनिफिसियरीले किसान क्रेडिट कार्ड लिएपछि त्यो तपाईँको 5 वर्षको लागि भ्यालिड हो, होइन, अनि तिर्ने चाहिँ अब टार्गेट राख्नु पर्यो, जहिले पनि 1 वर्षभित्रमा तिरिसक्छु, अनि त त्यो 3% इन्ट्रेस्ट सबभेन्सन आफूले पाइयो, अनि 5 वर्षको लागि कार्ड भ्यालिड हो, वर्षै पछि केसीसी लिएर वर्षै पछि तिरिसक्दा पनि भयो, 5 वर्षको लागि त्यो कार्ड भ्यालिड हो, अनि फेरि 5 वर्ष बादमा फेरि त्यो नयाँ कार्ड इस्यु गर्छ तपाईँलाई कसैलाई चाहियो भने। त नर्मली के देखिन्छ भने 5-5 वर्ष तपाईँले केसीसी लिएपछि त त्यो मान्छेले पनि छलाङ लाउँछ नि त आफ्नो व्यवसायमा, त्यहाँदेखि उसलाई नन कोलाटरको 3-5

0: पाँच लाखको जरूरत पर्ला
1: हजुर
0: होइन कम्ती अमाउन्टको जरूरत नपर्ला.
1: अब कुनै कारणवश भनौँ है अब ढिलो भएको खण्डमा चाहिँ कसो गर्न सकिन्छ?
0: अब यसमा चाहिँ तपाईँको हेर्नुहोस् कुनै पनि अब सानो केसिसी होस् या कुनै पनि कार्य गरेपछि एउटा तपाईँको ट्रान्सपेरेन्सी
1: प्रकारले भुक्तान गरिन्छ.
0: हजुर तपाईँको अब यो तपाईँले टाइममा तिर्नु एउटा त के भयो टाइममा तिर्नु सक्नु भएन भने तपाईँको त्यो इन्ट्रेस्ट सबमिसन पाएन सातै पर्सेन्टले इन्ट्रेस्ट लाग्यो.
1: हजुर सर.
0: दुई नम्बरमा तपाईँले तिर्नै भएन र तपाईँ त्यसमा अलिकति तपाईँले अब ब्याङ्कलाई नै नोक्सानपट्टि खालको सिन भयो भने तपाईँलाई त्यो कम्पाउन्ड इन्ट्रेस्ट लागिदिन्छ. त्यहाँदेखि अब एकदमै अब अब कुनै अनफोर्चुनेटली कुनै कारणले तिर्नै चाहेन भन्ने त इलिगल इस्यु पनि हुन सक्ला
1: होइन.
0: अब त्यो मान्छे त्यो त जुनैमा पनि त्यस्तै हो.
1: तर
0: अब यो कार्ड गभर्मेन्ट अफ इन्डियाले कुन चाहिँ उद्देश्यले यो लन्च भयो कुन चाहिँ उद्देश्यले अहिले यो एमाउन्ट पनि बढाइदियो अब हामीले त त्यसको फाइदा लिन सक्नु पर्यो. अनि टाइमली तपाईँले तिरिहाल्यो भने 3-3% तपाईँले इन्ट्रेस्ट तपाईँको घटाइमाग्नु हुँदैछ. त्यो कति इम्पोर्टेन्ट हो.
1: हजुर. अच्छा यदि कुनै प्रकारको उमेरको सीमा तोकिएको हुन्छ है यो क्रेडिट कार्डबाट लाभ उपभोग गर्नको निम्ति यदि छैन भने कृषक वर्गलाई कसरी यसले अब प्रभाव पार्छ होला?
0: होइन तपाईँको अब अहिले अब नर्मली अब तपाईँले अब हामीले ग्रामीण क्षेत्रमा काम गर्ने भनेपछि 18 वर्ष त जुनैमा 18 वर्ष चाहियो.
1: किन
0: 18 वर्षमा लाइसेन्स पाउँछ ड्राइभिङको 18 वर्षमा मान्छेले भोट पनि हाल्छ होला या होइन सबै कुरा सो 18 वर्ष बाददेखि उसलाई एडल्ट पनि भनिन्छ उसले केही पनि काम गर्नु सक्यो नि त.
1: अनि
0: 18 वर्षदेखि लिएर 75 हो. अब ग्रामीण क्षेत्रमा त कुनै अहिले किसानहरूले अब आफ्नो गाउँ बस्तीमा काम गर्नेहरू त 70 वर्षमा पनि तगडा हुन्छ. सो यो एज ब्रैकेट भित्र हो. यो एज ब्रैकेट बाहिर त गर्दैन पनि मान्छेले काम.
1: सिक्किमको सन्दर्भमा कुरा गर्दाखेरि भनौँ न सर सिक्किम राज्यमा मुख्य रूपमा अब किसान क्रेडिट कार्डको यस्तो अब परिदृश्य भनौँ विशेष गरी पशुपालन विभागमा है कस्तो छ होला सर?
0: हजुर यो चाहिँ तपाईँलाई एउटा महत्वपूर्ण जानकारी म के दिन चाहन्छु भने यो किसान क्रेडिट कार्ड भन्ने चाहिँ कसले मोनिटर गर्छ भने चाहिँ यो चाहिँ स्टेट लेभल ब्याङ्कर्स कमिटीले मोनिटर गर्छ. अनि यसको स्टेयरिङ कमिटी चाहिँ राज्यको चिफ सेक्रेटरीले पनि यो मिटिङ चेयर गर्नुहुन्छ.
1: अनि
0: यसमा हाम्रो आरबीआईको रिजनल डिरेक्टर सर पनि हुनुहुन्छ. अनि यो चाहिँ त्यहाँबाट मोनिटर हुने हो. र यसमा चाहिँ के छ भने जति पनि ब्याङ्क सिक्किममा छ चाहे प्राइभेट होस् चाहे कोअपरेटिभ होस् चाहे तपाईँको नेसनलाइज ब्याङ्क होस् सबै ब्याङ्कले टार्गेट पाएको हुन्छ कि तिमीहरूले यो वर्षमा चाहिँ या त यो क्वार्टरमा चाहिँ यतिवटा केसिसी गरेकै हुनुपर्छ भनेर. चाहे केसिसी एनिमल हस्बेन्ड्रीको होस् या केसिसी फिसरिज होस् केसिसी एग्रिकल्चर होस् या अरू कुनै केसिसी होस्
1: उनीहरूले
0: चाहिँ सबै ब्याङ्कले टार्गेट गरेको हुन्छ. अनि प्रत्येक तपाईँको 3-4 महिनामा स्टेट लेभल ब्याङ्कर्स कमिटी जो चाहिँ एसबीआई कन्भेनर हो किन स्टेट ब्याङ्क अफ इन्डिया उहाँहरूले यो मिटिङ कल गरेर हरेक ब्याङ्कसँग बातचित गर्नुहुन्छ कि तपाईँले केसिसी कतिवटा गराउनु भयो. किनभने यो त ब्याङ्कको पनि जिम्मेवारी बनिन्छ कि ब्याङ्कको ब्रान्च कहाँ छ उनीहरूले कतिवटा फाइनेन्सियल लिटरेसी क्याम्प गर्यो कतिवटा फार्मर्सहरूलाई भेट्यो ग्रामीण क्षेत्रमा कतिवटा काम गर्यो कतिवटा केसिसी उहाँहरूले लियो कुन केसिसी उहाँहरूले गरायो यसको सबै लेखाजोखा चाहिँ तपाईँको ब्याङ्कर्स कमिटीमा हुन्छ.
1: र
0: यसलाई चाहिँ कुनै पनि ब्याङ्कले आफ्नो टार्गेट मिट गरेको छैन र केसिसी दिएन अरू लोनपट्टि मात्रै ज्यादा ध्यान दियो यो ग्रामीण क्षेत्रमा जाने केसिसीमा ध्यान दिएको छैन भने उहाँहरूलाई एकाउन्टेबल त्यो कमिटीहरूले गराउँछ
1: जसको
0: चेयरम्यानसिप फाइनली टप लेभलमा त तपाईँको चिफ सेक्रेटरी साहबले पनि गर्नुहुन्छ
1: र
0: यो सबै ब्याङ्कको जिम्मेवारी बनिन्छ. अनि सिक्किममा चाहिँ जे देखिन्छ प्रायः प्रायः तपाईँको नेसनलाइज ब्याङ्कहरूको पर्फर्मेन्स अनि कोअपरेटिभ ब्याङ्कहरूको पर्फर्मेन्स चाहिँ प्राइभेट ब्याङ्कहरूभन्दा चाहिँ धेरै राम्रो छ.
1: यो
0: चाहिँ त्यहाँबाट मोनिटर गराइन्छ र केसिसी नै छैन केसिसी नै सिक्किममा भएन भन्ने कुनै तपाईँको प्रश्नै उठ्दैन.
1: यो
0: सबैलाई भारतवर्षले इन्डियाभरिको सबै एसएलबीसीलाई टार्गेट दिएको हुन्छ त्यसरी सिक्किम एसएलबीसीलाई पनि दिएको छ र उहाँहरूले ब्याङ्क ब्याङ्कको छुट्टाएको हुन्छ. यो ब्याङ्कलाई 10 केसिसी एउटा कुनै ब्याङ्कलाई 20 कुनै ब्याङ्कलाई 100 हेरी हेरी हुन्छ.
1: अनि
0: यो प्रत्येक क्वार्टरमा यो रिभ्यू भइबस्छ.
1: अनि
0: तपाईँको अब तपाईँलाई थाहा छ
1: कति वर्षमा हुन्छ रिभ्यू
0: सर? रिभ्यू तपाईँको होइन यो तपाईँको 4-4 महिनामा रिभ्यू भइबस्छ.
1: अनि
0: अनि तपाईँको
1: 4-4 महिनामा
0: रिभ्यू भइबस्छ यो तपाईँको. अनि तपाईँको यसमा चाहिँ धेरै हाम्रो हजारौं तपाईँको फार्मर्सहरूले यसको बेनिफिट लिनु भएको छ सिक्किममा.
1: यो
0: एकदम चल्दो बल्दो स्किमै हो गभर्मेन्ट अफ इन्डियाको. धेरैजनाले यसको फाइदा लिनु भएको छ
1: र
0: अझै पनि
1: सहज
0: ढंगको छ. र तपाईँको अहिले जति पनि यो ब्याङ्कर्स कमिटीमा हामी म आफै पनि त्यो रिभ्यू मिटिङमा जान्छु.
1: म
0: पनि मेम्बर हो एसएलबीसीको. त्यहाँ हामी देखिन्छ अब कोला तलमाथि हुन्छ तर तपाईँको यसको अझै पनि हाम्रो कृषकहरूले हाम्रो फार्मर्सहरूले एनिमल हस्बेन्ड्री डेयरिङमा तपाईँको चासो अझै पनि छ लिने. र भारतवर्षले यसलाई चाहिँ किन 1,60,000 देखि 2,00,000 बना

0: आयो किन तीनदेखि पाँच बनायो भने पनि यसको खपत पूरा छ, यो डिमाण्ड पूरा छ इण्डियाभरि, यो पुरै यो हाम्रो फार्मर्सहरूले लिइरहनु भएको छ भने त बढाएको हो
1: र
0: यो स्किम एकदमै चलिरहेकै छ अहिले।
1: हजुर, र अब सबै ब्याङ्कहरूले अब केसिसी अर्थात् किसान क्रेडिट कार्ड सुविधा विस्तार गर्छ सर?
0: अब हामीले जति पनि देख्यौँ, अब तपाईँलाई ट्रान्सपोर्टले भन्नुपर्दा प्राइभेट ब्याङ्क्सहरूको मुकाबला नेसनलाइज ब्याङ्क्स र कोअपरेटिभ ब्याङ्क्सको पर्फर्मेन्स धेरै राम्रो छ सिक्किममा, यो ग्रामीण क्षेत्रमा कार्यलाई लिएर, स्पेसियली केसिसीलाई पनि लिएर, उहाँहरूकोबाट यो वितरण जति फार्मर्ससँग इन्टर्स प्रोग्राम अलिक त अब यस्तो पनि हुन्छ, अब प्राय प्राय प्राइभेट ब्याङ्क्सहरूको ब्रान्चेसहरू चाहिँ सहरतिर मात्रै हुन्छ, अलिकति अर्बन एरियामा हुन्छ, नेसनलाइज ब्याङ्क्स र कोअपरेटिभको ब्रान्चहरू चाहिँ रुरल ग्रामीण क्षेत्रमा पनि छ भनेर त्यो पनि कुरा निस्किन्छ, तर प्राइभेट ब्याङ्क्सले पनि आफ्नो टार्गेट त मिटअप गर्नै पर्छ जति उहाँलाई दिएको हुन्छ, होइन मतलब
1: ब्याङ्कहरूलाई कसरी जवाबदेही बनाउन सकिन्छ होला सर?
0: त्यही त मैले तपाईँलाई अघि जुन चाहिँ भने यो ब्याङ्कहरूको अब सपोज यहाँनिर कुनै ब्याङ्कले काम गरेको छैन भने उहाँहरूको जोनल हेडलाई, किनभने चिफ सेक्रेटरी साहबले, रिजनल डाइरेक्टर, आरबीआई सरले चेयर गर्ने जुन चाहिँ स्टेट लेभल स्टेरिङ कमिटी छ ब्याङ्कर्स कमिटीको, त्यसमा त अब उहाँहरूको जोनल हेड, उहाँहरूको हेड अफिसबाट सिनियर मोस्ट अफिसर्सहरू आउनुहुन्छ,
1: र
0: यहाँ कुनै ब्रान्चबाट कुनै ब्याङ्कबाट त्रुटि भयो, यो भारत सरकारको तपाईँको जति पनि यो हाम्रो कृषकको लागि स्किम्सहरूमा गर्नुपर्ने कार्यमा अलिकति घटीबढी भयो भने एकाउन्टेबिलिटी त्यो लेभलसम्म पनि जान्छ र ब्याङ्क्सहरूलाई अब साह्रै छ। प्लस हाम्रो स्टेटमा एसबीआई ब्याङ्कले कन्टिन्युसली सबै ब्याङ्कको कार्यलाई मोनिटर गर्नुहुन्छ,
1: किनभने
0: स्टेट लेभल ब्याङ्कर्स कमिटीको कन्भेनर ब्याङ्क चाहिँ एसबीआई हो, र एसबीआईले चाहिँ सब ब्याङ्कबाट रिपोर्ट लिने, कुन ब्याङ्क कहाँ छ कस्तो सबै लेखाजोखा चाहिँ एसबीआईको हातमा हुन्छ।
1: र अब ग्रामीण क्षेत्रबाट विशेष गरी भनौँ न है, जो चाहिँ अब दूध उत्पादक है, सुँगुर पालक, कुखुरा पालक अनि बाख्रा पालक साथै सानसानो उद्यमीहरूलाई अब यो किसान क्रेडिट कार्ड अन्तर्गत अब के कस्तो प्रकारको सन्देश दिन चाहनुहुन्छ?
0: हजुर, म यसमा चाहिँ अब तपाईँलाई थाहा छ अहिले डेरीमा त अब सिक्किम निकै अगाडि बढ़िरहेको छ, अनि केसिसीको पनि म्याक्सिमम केसिसी हाम्रो सिक्किममा हेर्यौँ भने हाम्रो डेरीमै गएको छ, गाई पालनमै गएको छ, किनभने गाई पालनमा चाहिँ के हुन्छ भने अब त्यो सोर्स अफ इन्कम रेगुलर हो,
1: फेरि
0: प्राय प्राय अहिले अब हाम्रो कृषकहरू जसले गाई पाल्नुहुन्छ उहाँहरू सिक्किम मिल्क युनियन या त नर्थ डिस्ट्रिक्ट मिल्क युनियनसँग टाइअप छ,
1: अनि
0: उहाँहरूलाई त्यो रिपेमेन्ट गर्नु पनि सजिलो छ, किन दुधको पेमेन्ट महिनै बेसी आउँछ र रिपेमेन्ट पनि सजिलो छ। सिक्किममा म्याक्सिमम तपाईँको केसिसी तपाईँको गाई पालनमै गएको छ अनि अझै पनि यो बढ्छ, अनि त्यसपछि पोल्ट्री पिगरीमा पनि धेरै केसिसी गएको छ।
1: अन्त
0: यो चाहिँ अब इन्डिभिजुअल फार्मर्सहरूले आफ्नो आफ्नो क्षेत्रमा यो स्मल स्केलको लागि त यो सबैभन्दा बेस्ट अप्सन हो,
1: किनभने
0: अब अहिले पैसा चाहियो भने तपाईँलाई तपाईँ 1,00,000 रुपियाँको जरुरत पर्यो अरे यो क्षेत्रमा काम गरे पनि भएको छ भने अरू लोन लिएर त उहाँले इन्ट्रेस्ट तिर्नै साह्रो पर्छ,
1: र
0: केसिसी लिनुभयो भने उहाँलाई कति वर्षको लागि ढुक्कै भयो।
1: हजुर हजुर हजुर, र सरसित भेटघाट भयो, धेरै खुसी लाग्यो हजुरले अब यसरी हामीलाई बहुमूल्य समय दिनुभयो र किसान क्रेडिट कार्ड बारे सम्पूर्ण श्रोतावर्गमा विस्तारपूर्वक जानकारी दिनुभएकोमा सरलाई मुरीमुरी धन्यवाद है।
0: हजुर, थ्याङ्क यू।
1: आउँदो दिनहरूमा हजुरसित फेरि पनि भेटघाट गरेर बातचित गरौँला,
0: यति
1: भन्दै हजुरसित बिदा लिन चाहन्छु। नमस्कार।
0: हजुर, धेरै धेरै धन्यवाद मलाई पनि यहाँ बोलाइदिनु भएकोमा,
1: थ्याङ्क
0: यू सो मच। यो तपाईँको माध्यमले केसिसीको अझै इन्फर्मेसन हाम्रो बेनिफिसियरीहरूकोमा, हाम्रो फार्मिङ कमिटीमा पुग्यो भने यो अझै राम्रो हो, र जति पनि टार्गेट सिक्किमको लागि छ अब हाम्रो यो सानो सानो प्रयासहरूले त्यो टार्गेट फुलफिल गर्नको लागि एडिसनल बेनिफिसियरीज हामीले एड गर्न सक्यो भने पनि धेरै राम्रो हो। धन्यवाद।
1: आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हाम्रो कृषक दाजुभाइहरूको निम्ति एक विशेष योजना किसान क्रेडिट कार्ड माथि एक विशेष कार्यक्रम, र उहाँ हुनुहुन्थ्यो पशुपालन विभागका अतिरिक्त निर्देशक श्री विशाल तिवारी। र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौता श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम संचालक अर्पण थापालाई विदा दिनुहोस्। नमस्कार।

यतिन्जेल सुन्नुभयो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यो सुन्नुहोस् कार्यक्रम सम्बन्धी एक सूचना। श्रोताहरू, आगामी 3 जून 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम। कानूनी सल्लाह कार्यक्रम अन्तर्गत विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 03592201171। दिन अनि समय याद राख्नुहोला, आगामी 3 जून 2026 बुधबार साँझ 6:05 सूचना पूरा भयो।

मिटिमेपको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अब सुन्नुहोस् आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। 6:55 कार्यक्रम विज्ञान दर्पण, यसरी 7:05 नेपाली अनुरोध संगीतको कार्यक्रम भनी 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 कार्यक्रम पाश्चात्य संगीत, 8:05 गजल सुन्नुहुनेछ पिनाज मसानीबाट भने 8:30 कार्यक्रम सुर संसार अन्तर्गत शास्त्रीय गायन दाद्रा सिद्धेश्वरी देवीबाट। श्रोता यसरी 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9:15 स्पटलाइट, 9:30 मनी टक मन्थन र यसरी 10 बजे यस केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएपछि 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको सेवा समाप्त हुनेछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। सो पूरा भयो। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रमबारे सम्बन्धी एक सूचना।

0: आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइली, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220171। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: मिडियम एपको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला हाम्रो स्टुडियोको घड़ीमा बेलुकीको ठिक 6:40 हुन आँटेको छ। अब सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: निर्माताहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउने कुरा समावेश छ। जिल्ला निर्वाचन अधिकारी र जिल्लापाल गान्तोक रोहन अगवानेले आज जिल्ला प्रशासनिक केन्द्र सिचेको सम्मेलन हलमा गान्तोक जिल्ला अन्तर्गत बूथ स्तर अधिकारी बीएलओहरूद्वारा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026को एक भागको रूपमा संचालन भइरहेको नक्साङ्कन प्रक्रियाको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। वहाँले बीएलओहरूसँग अन्तर्क्रिया गर्नुभयो र जिल्लाभरि भइरहेको नक्साङ्कन प्रक्रिया स्थितिको समीक्षा गर्नुभयो। अभ्यास समयमै सम्पन्न गर्नुको महत्वमा जोड़ दिँदै श्री अगवानेले बीएलओहरूलाई आफ्नो लक्ष्य हासिल गर्न समर्पण र तत्परताका साथ काम गर्न आग्रह गर्नुभयो। 30 मईदेखि शुरू भएको नक्साङ्कन प्रक्रिया 28 जूनसम्म सञ्चालन भइरहेको छ। पत्र सूचना कार्यालय पीआईबी गान्तोकले सिक्किममा केन्द्र सरकारको पहल र योजनाहरूको प्रभावकारी प्रसार सुनिश्चित गर्ने प्रयासको एक भागको रूपमा आज दूरदर्शन केन्द्र गान्तोकमा अन्तर मीडिया प्रचार समन्वय समिति बैठक बोलायो। सिक्किममा आधारित विभिन्न केन्द्र सरकारका मीडिया एकाईहरू विभाग प्रमुखहरू र प्रतिनिधिहरूले बैठकमा भाग लिए। भारत सरकारका प्रमुख योजनाहरूको प्रचारका लागि समन्वय सुदृढ़ पार्ने सिक्किममा आगामी कार्यक्रमहरूको कवरेज विकासात्मक पहलहरूको प्रभावकारी प्रसार र गलत सूचना विरूद्ध लड्ने रणनीतिहरूमा मुख्य छलफलहरू केन्द्रित थिए। पीआईबी र आकाशवाणी समाचार एकाई गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले विशेष गरी दुर्गम र सीमावर्ती क्षेत्रहरूमा कल्याणकारी योजनाहरूको व्यापक पहुँच सुनिश्चित गर्न सरकारी मीडिया एकाईहरू र अन्य विभागहरूबीच ठूलो तालमेलको आवश्यकतामा जोड़ दिए। अहो याङताम सड़कको खराब अवस्था सम्बन्धी गुनासोहरूको जवाफमा पाकिमकी जिल्लापाल परी विष्णोई र अतिरिक्त जिल्लापाल पुलकितले आज प्रभावित खण्डको निरीक्षण गरे। यस क्रममा सड़क मुनि निर्माण गतिविधिले सड़कको एक भागमा क्षति पुर्याएको देखियो, जसले गर्दा यस क्षेत्रमा दैनिक आवागमनमा बाधा पुगेको थियो। सड़कले राष्ट्रिय राजमार्ग 717 एलाई जोड़ने र 4 ग्राम पंचायत एकाईहरूलाई जोड़ने भएकोले बासिन्दाहरूले आफ्ना दैनिक गतिविधिहरू सञ्चालन गर्न असुविधाको सामना गरिरहेका छन्। सुश्री विष्णोईले यस विषयमा जाँच गर्न र मरम्मत सम्भार आवश्यकताहरू, पुनर्स्थापना उपायहरू र क्षतिसँग सम्बन्धित प्राविधिक निष्कर्षहरूको समयमै प्रतिवेदन पेश गर्न सबै सम्बन्धित विभागहरू सम्मिलित समिति गठन गर्न निर्देशन दिइन् भने श्री पुलकितले समस्या समाधान गर्न सुझावहरू साझा गर्नुभयो र क्षतिग्रस्त सड़कको समयमै पुनर्स्थापनामा जोड़ दिनुभयो। भोलिदेखि 7 जूनसम्म उत्तराखण्डको देहरादूनमा आयोजना हुने 5 केआईओ राष्ट्रिय सब जूनियर क्याडेट र जूनियर कराते च्याम्पियनशीप 2026मा 47 सदस्यीय सिक्किम राज्य कराते डो संघ टोलीले सिक्किमको प्रतिनिधित्व गर्नेछ। 25 केटी र 22 केटा कराते खेलाड़ीहरू मिलेर बनेको राज्य टोलीमा टोलीकी कोच हेमकुमारी राई, विष्णु कुमार लिम्बु र तरूण छेत्री साथै टोली प्रबन्धक बिनम गुरूङ पनि सहभागी छन्। सिक्किमको 5 सदस्यीय टोलीले 5 जूनका दिन महाराष्ट्रको पुणेमा आयोजना हुने द ग्रेट मावला घाटी अल्ट्रा ट्रेल दौड़मा भाग लिनेछ। सिक्किमका म्याराथन म्यान अमर सुब्बासँगै उनका विद्यार्थीहरू ओजेस राई, सुशीला राई, सिर्जना छेत्री र प्रीतम राईले सिक्किमको प्रतिनिधित्व गर्दैछन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुम्बोङसोट गङ्गतोक गुम लुन्सु सेनोङ यङमित लिक्मुलम रेन्जोङ ल्याङजोङ कर्छ बङ्छ स चेयरमेन डाक्टर मंगलजीत राइनन सुरङ न्यू दिल्ली स अटल अक्षित ऊर्जा भवनका ग्याकर युङथुक स लेन्तबु गार्नोङ डाक्टर अशिष कुमार बोटानी देवचुम हुङथोमो अरे टुजुमका डाक्टर राइनन सुजकबु जुनटुन ठक्नेछ नेथेप तरकका एसआई सीयूएन रेन्जोङका चुग्यम चुक्लाट आसुङ माछेट बुप्लङ थाम्दन माथुङ थोमो रेनन ग्यानपोन संग्रेम रिङपेट स जुकाप सरे काटलट बुलाट सेटबु लयोग जुगबु उन सहकार से समृद्धि स आद्युल माथन गुन कुकु चुग्यम चुक्लाट ल्याङजुङ स जुङयोग माथबु लयुक जुगबु डिजिटल पाच्यङ कम लेन्थप माथबु संग्रेम काटलत बुलाच्यङ रिङ गोथोमो।

0: विज्ञान दर्पण कार्यक्रमका तमाम श्रोतामा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन।
1: अमेरिकी एआई कम्पनी एन्थ्रोपिक विश्वको सबैभन्दा मूल्यवान कृत्रिम बौद्धिकता अर्थात एआई स्टार्टअप बन्न सफल भएको छ। घरेलु एआई कम्पनीको ओपन एआईलाई पछि पार्दै एन्थ्रोपिक विश्वकै सबैभन्दा मूल्यवान कृत्रिम बौद्धिक

अर्थात एआई स्टार्टअप बनेको हो। कम्पनीले क्लाउड नामक च्याटबोट बनाएको छ। निजी लगानीकर्ताबाट 65 अरब डलर लगानी जुटाएको घोषणा हालै एन्थ्रोपिकले गरेको छ। नयाँ लगानीपछि कम्पनीको मूल्याङ्कन 965 अरब डलर पुगेको बताइएको छ। यो लगानी चरणको नेतृत्व अल्टिमर क्यापिटल, ग्रिनोक्स ड्यागनर र सेक्वाया क्यापिटलले गरेका थिए। यससँगै एन्थ्रोपिकले बजार पुँजीकरणको मामिलामा च्याट जीपीट निर्माता ओपन एआईलाई उछिनेको छ। मार्चमा सकिएको लगानी संकलनको पछिल्लो चरणमा ओपन एआईको मूल्याङ्कन 852 अरब डलर पुगेको थियो। एन्थ्रोपिकका सह संस्थापक तथा प्रमुख कार्यकारिणी अधिकृत डारियो अमुदिहैको नेतृत्वमा कम्पनीले एआई क्षेत्रमा तीव्र विस्तार गरिरहेको छ। कम्पनीका प्रमुख वित्तीय अधिकृत कृष्ण रावले नयाँ लगानीले अनुसन्धान विस्तार गर्न र क्लाउडेलाई अझ धेरै कार्यस्थलमा पुर्याउन सहयोग गर्ने बताएका छन्। सन् 2021 ओपन एआईका पूर्व अनुसन्धानकर्ताहरूले स्थापना गरेको एन्थ्रोपिक सिलिकन भ्याली एआई क्षेत्रमा अग्रणी कम्पनी मध्ये एक बनेको छ। कम्पनीको क्लाउडले च्याटबोट सन् 2023 सार्वजनिक गरिएको थियो र अहिले विश्वका लोकप्रिय एआई मोडेलहरू मध्ये एक भएको छ। मार्चमा कम्पनीले क्लाउड डेमा दैनिक 10 लाख भन्दा बढी नयाँ प्रयोगकर्ता दर्ता भइरहेको जनाएको थियो। यद्यपि तीव्र सफलतासँगै एन्थ्रोपिकले केही चुनौती पनि सामना गरिरहेको छ। विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग कम्पनीको विवाद चर्चामा छ। अमेरिकी प्रशासनले सैन्य प्रयोजनका लागि आफ्ना उपकरणहरूमा पूर्ण पहुँच नदिएको भन्दै एन्थ्रोपिकलाई सप्लाई चेन जोखिममा गोष्ठी गरेको थियो। यसैबीच एन्थ्रोपिकले क्लाउडेको नयाँ संस्करण ओपन 4.8 पनि सार्वजनिक गरेको छ। कम्पनीले यसलाई अघिल्लो संस्करणको तुलनामा सामान्य तर स्पष्ट सुधार भएको बताएको छ। त यो जानकारीपछि अब हामी कुरा गरौं आजको विज्ञान दर्पणमा सामेल गरिएका विषयहरूमा। त आजको विज्ञान दर्पणमा हामी स्मरण गर्नेछौ ग्रेगर जोहन्स मेन्डललाई। ग्रेगर मेन्डल एक यस्ता वैज्ञानिक थिए जसले मटरको बिरूवाको सहायताले अनुवांशिकी सम्बन्धी यस्तो नियम प्रतिपादन गरेका थिए जुन आज पनि सत्य छ र पूरै लागू हुने गर्छ। बोट बिरूवालाई प्रयोग गर्ने मेन्डललाई अनुवांशिकीका वैज्ञानिक पनि भन्ने गरिन्छ। ग्रेगर मेन्डल अस्ट्रेलियाका एक मंक थिए। उनको शिक्षा भियनामा विश्वविद्यालयबाट सम्पन्न भयो। शिक्षा समाप्त गरेपछि उनी आफ्नो मोनेस्ट्री ब्रुन, जसलाई ब्रोनो भन्ने गरिन्छ, त्यहाँ फर्केर त्यही पढाउन थाले। त्यहाँ उनले प्रकृति विज्ञानको शिक्षा दिने गर्थे। बाल्यकालदेखि प्रकृति विज्ञानमा उनको रुचि थियो। अनुवांशिकीसँग सम्बन्धित प्रयोग गर्न मेन्डलले आफ्नो मोनेस्ट्रीको बगैंचामा अनेकौं मटरका बिरूवा उमारेका थिए। यी मटरका बिरूवाहरूबाट उनले अनेकौं प्रयोग गरे। अनुवांशिकीका अनेकौं गुणको अध्ययन गर्न उनले मटर बिरूवाको लम्बाई, फूलको स्थिति तथा रंग, मटरका दुवै आकृति आदिमा पूरै ध्यान दिए। आफ्नो प्रयोगबाट उनले अनेकौं निष्कर्ष निकाले र प्रत्येक गुणको एक अर्कासँग सम्बन्ध रहेको छ भनेर निश्चय गरे। मेन्डलले मटरका लामा र पुड्का बिरूवाहरू बीच संस्करण गराए। त्यसबाट प्रथम पुस्तामा सबै बिरूवा लामा भएका पाए। तर प्रथम पुस्ताको आपसी संस्करणबाट प्राप्त अन्य पुस्ताका बिरूवामा लामा र होचा पुड्का अर्थात डोमिनेन्ट बिरूवाको अनुपात क्रमशः 3.1 थिए। यस प्रयोगबाट मेन्डलले लामोपनको गुण प्रभावी हुने गर्छ तथा पुड्कोपनको गुण अप्रभावी हुने गर्छ र दोस्रो पुस्तामा यो गुण धेरै बढी प्रभावी हुने गर्छ भनेर निष्कर्ष निकाले। आफ्नो प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा मेन्डलले सन् 1865 अनुवांशिकीका निम्ति विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेका थिए, जसमा पहिलो रहेको छ प्रतिपादन प्रभावितको सिद्धान्त अर्थात् ल अफ डोमिनेन्स। यसमा दुई विपरीत गुण भएका बिरूवाको संस्करणबाट उत्पन्न हुने सन्तानमा केवल एउटै लक्षण उत्पन्न हुने गर्छ र जुन लक्षण सन्तानमा प्रकट हुने गर्छ त्यसलाई प्रभावी र अन्यलाई अप्रभावी लक्षण भन्ने गरिन्छ। दोस्रो विसंयोजनको नियम अर्थात् ल अफ सिगरेसन। जब सन्तानमा दुई विभिन्न गुण भएका कारक साथसाथै हुने गर्छन् दुवै मिश्रित हुने गर्दछ। ती प्राय जस्तो एक अर्काभन्दा फरक फरक प्रकट हुने गर्छन्। तेस्रो स्वतन्त्र अपविहुनको नियम अर्थात् ल अफ इन्डिपेन्डेन्ट। दुई तथा दुई भन्दा अधिक विपरीत गुण भएका कारक युग्मक बन्दै गरेको समय स्वतन्त्र रूपमा बाँडिने गर्छन्। संयोजनको यो स्वतन्त्र रूपबाट आपसमा मिलेर विभिन्न गुण भएका जीव उत्पन्न हुने गर्छन्। मेन्डलले जुन कारणलाई अनुवांशिक लक्षणको संरचनाको आधारमा नै यिनलाई नै जीन भन्ने गरिन्छ। यी जीन कोशिकाहरूमा स्थिर हुने गर्छन् तथा जननको

0: समय एक
1: पुस्ता
0: आमा बाबुबाट अर्को पुस्ता अर्थात सन्तानमा स्थानान्तरित हुने गर्छन्। आधुनिक अनुवांशिकीको सिद्धान्त धेरै जटिल छ। यसमा जिन नै अनुवांशिकको इकाई पनि हो। उनको जीवनकालमा उनका आविष्कारलाई विश्वका अन्य वैज्ञानिकहरूले कहिल्यै थाहा पाएनन्। उनका यी नियम सन् 1900 अन्य वैज्ञानिकहरूद्वारा फेरि खोजिए। मेन्डलले जुन निष्कर्ष निकालेका थिए त्यसका निम्ति उनले 9 वर्षसम्म अनुसन्धान गरेका थिए। उनी मरेपछि मात्र वैज्ञानिकहरू उनको योगदानको महत्वका विषयमा जानकार भए। मेन्डलले आफ्नो प्रयोगबाट राम्रोसँग के पनि सिद्ध गरे भने सन्तानका धेरै लक्षण आमा बाबुको समान हुने गर्छन्। फेरि पनि सबै गुणमा समान हुँदैन। सन्तान कहिले पूर्ण रूपमा आमा बाबुको प्रतिलिपि हुने गर्दैन। एउटै जातिका दुई जीवमा कुनै न कुनै किसिमको असमानता अवश्य हुने गर्छ। यस असमानतालाई भिन्नता भन्ने गरिन्छ। यस प्रकार अनुवांशिकता तथा विभिन्न जीवहरूको विकासका मूल आधार हुन्। जीव विज्ञानका यी महान आविष्कारकको मृत्यु 7 जनवरी 1884 भएको थियो। यसरी नै अर्का एक वैज्ञानिक रोबर्ट बोयललाई पनि स्मरण गरौं। रसायनशास्त्रका पिता मानिने रोबर्ट बोलको जन्म आयरल्याण्डको लिजमोर क्यासलमा 25 जनवरी 1627 भएको थियो। उनी आधुनिक रसायनशास्त्रका संस्थापक मानिन्छन्। उनले पत्ता लगाएका नियमहरू बोयल्स ल अर्थात बोयल सिद्धान्तका रूपमा विश्व प्रसिद्ध छ। सम्पन्न परिवारका सन्तान बोयल 8 वर्षको उमेरमा इटन कलेजमा भर्ना भएका थिए। उनले पदार्थको परमाणु सिद्धान्तका विषयमा अनगन्ती परीक्षणहरू गरेर ग्यास धातु जलन प्रक्रिया र ध्वनिका विषयमा खोज गरेका थिए। उनले एउटा भ्याक्युम पम्प एयर पम्प पनि आविष्कार गरेका थिए। उनको सुप्रसिद्ध बोयलको सिद्धान्तले एक निश्चित तापक्रममा ग्यासको चाप र आयतन बीच सम्बन्ध देखाएको छ। पदार्थको प्रारम्भिक परमाणुविक सिद्धान्तको प्रतिपादन पनि गरेका थिए बोयलले। तत्व अर्थात एलिमेन्टको पहिलो परिभाषा पनि उनैबाट भएको थियो। 31 दिसम्बर 1991 उनको मृत्यु भएको थियो। हस्त श्रोता, आजको विज्ञान दर्पण कार्यक्रममा सामेल गरिएका विषय यति नै हुन्। आगामी अंकमा हामी यस्तै विषयहरू लिएर उपस्थित हुने नै छौं भनी वाचा गर्दै कार्यक्रमबाट विदा लिन चाहन्छौ। यसैले म दिलीराम दुलाललाई पनि विदा दिनुहोस्। नमस्ते।

नमस्कार आदरणीय श्रोता महानुभावहरू, तपाईहरू सबैलाई हार्दिक अभिवादन। तपाईहरू सुनिरहनु भएको छ आकाशवाणी गान्तोक र म हौं हजुरहरूकै आफ्नै प्रस्तुता जानुका शर्मा। अबको केही समय हामी तपाईहरूका प्रिय गीत सुन्नेछौ, साथै विभिन्न ठाउँबाट प्राप्त भएका शुभकामना र माया र सम्झनाका सन्देशहरू पनि समेट्ने प्रयास गर्नेछौ। तपाईहरू जहाँसुकै हुनुहुन्छ, आफ्नो व्यस्ततालाई केही विश्राम दिएर हाम्रो समयमा हाम्रो साथमा रहनुहोला। लौ त अब शुरू गरौं आजको हाम्रो नेपाली अनुरोध संगीत। र पहिलो अनुरोध आएको छ हाम्रा श्रोता, उहाँ लेख्नुहुन्छ, नमस्कार, म साहिल देवान छेत्री बस्ती कर्स्याङबाट। गीत जुनै भए पनि हुन्छ। साथी अर्जुन प्रधान, लक्ष्मी बडी, शान्ता तामाङ, कल्याण राई, पूर्णबहादुर थुलुङ, कमला मुखिया, सृजना मुखिया, मुना मुखिया, भीम रसाइली, मनिता लिम्बू, गीता लिम्बू, माया राई, जुनु राई, कुशल रसाइली भनेर उहाँले लेख्नु भएको छ। उहाँले उहाँका साथीहरूलाई सम्झना गर्न चाहनु भएको छ र तपाईहरूका निम्ति हामी सुनाउँदैछौ कलाकार रुस्तम लेप्चाको आवाजमा रहेको यो गीत।

संगीतले मानिसहरूलाई एकअर्कासँग जोड्ने काम गर्छ। खुशीका क्षणमा होस् या दुःखमा बेल दुःखको बेला गीत संगीतले सधैँ हाम्रो साथी बनेर रहने गर्दछ। श्रोता, अब लागौं दोस्रो गीततर्फ। दोस्रो गीत हाम्रा श्रोताले शम्भु राईको आवाजमा रहेको गीतलाई अनुरोध गरी पठाउनु भएको छ। गीतको बोल रहेको छ चले छ बतास सुस्तरी, र उहाँ लेख्नुहुन्छ, म गोदकबाट कविता राई, साथी रोङकुप मूलमित, जोन रूपदेन, शरण राई, सीमा सदीप, ग्याबु लेप्चा, रूपा लेप्चा र कुमार राईलाई सम्झन चाहन्छु भनेर उहाँले लेख्नु भएको छ। धन्यवाद श्रोता। आउनुहोस् हजुरहरूको अनुरोधमा गीत यो हामी बजाउँदैछौं।

आदरणीय श्रोता, फेरि एकपटक स्वागत छ नेपाली अनुरोध संगीत कार्यक्रममा। जीवनमा सकारात्मक सोच र आत्मविश्वासले हरेक चुनौती पार गर्ने मद्दत गर्दछ। त्यसैले जहाँ रहे पनि मुस्कुराउन नबिर्सिनुहोस्। यो अघिल्लो गीतको निम्ति अनुरोध आएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार, म पूर्णबहादुर थुलुङ भूटानबाट। मलाई डेनी डेन्जोङपाको आवाजमा रहेको कुनै पनि गीत बजाइदिनु भन्नुभएको थियो। हजुरहरूको निम्ति मैले झिम्काइदेऊ परेली भन्ने गीत लिएर आएकी छु र उहाँले आफ्ना साथीहरू हर्क भुजेल, डाकमान थुलुङ, हेम कटवाल, गोपाल गुरूङ, पेम्बा लेप्चा, शैलेश थापा, सन्दीप मगर, माइला लामा, डीबी लामा, जियाल गुरूङ, हेमराज घले, गीताराज गुरूङ, फुप तेन्जिङ तामाङ, शुक्रानी सुब्बा, वीरतमान सुब्बा, डीबी राई, सूरज गुरूङ, दासु टोटो, गेछे टोटो, मन्टु टोटो, सागर टोटो, सागर पाखरिन, छिरिङ टोटो, प्रकाश टोटो, जतन टोटो, मदन टोटो, सुदीप टोटो, डम्बर टोटो, अविनाश टोटो, उहाँहरूलाई सम्झना गर्न चाहनु

भएको छ। धन्यवाद हजुरहरू। हजुरहरूले हामीलाई सम्झेर यसरी अनुरोध पत्र पठाइदिनुहुन्छ। सहस्र धन्यवाद टक्राउँदै हजुरहरूको अनुरोधमा यो गीत सुनाउँदैछौं।

श्रोता, यदि अहिले रेडियो सेट अन गर्नुभयो भने याद रहोस् हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं र सुनिरहनु भएको छ नेपाली अनुरोध संगीतको कार्यक्रम। हामीलाई निरन्तर माया र साथ सुझाव दिइरहनु भएकोमा सम्पूर्ण श्रोतामा हार्दिक धन्यवाद। तपाईहरूको साथले हाम्रो यात्रा अझ सरल र सुन्दर र सुलभ बनेको छ। इच्छा नहुँदा नहुँदै पनि श्रोता, कार्यक्रमको अन्त्यतिर पुगेका छौं। आशा छ आज प्रस्तुत गरिएका गीतहरूले तपाईहरूको समय लाई अझ रमाइलो बनायो भन्ने। अब आजको कार्यक्रमको अन्तिम कोसेली प्रस्तुत गर्दैछौ। हाम्रो तर्फबाट सम्पूर्ण श्रोतालाई यो गीत साथै यसै गीतलाई अनुरोध आएको छ। उहाँ लेख्नुहुन्छ, हेलो नमस्कार, म साहिल देवान छेत्री बस्ती कर्सियङबाट, मलाई नेपाली संघ जुनै भए पनि बजाइदिनु भन्नुभएको रहेछ। उहाँले पनि उहाँले साथी अर्जुन प्रधान, शान्ता तामाङ, कल्याण राई, लक्ष्मी बडी, पूर्णबहादुर थुलुङ, डाकमान थुलुङ,

कटवाल, गोपाल गुरूङ र साथीहरूलाई सम्झन चाहनु भएको छ भने यसै गीतलाई अर्को अनुरोध आएका छ हाम्रा नियमित श्रोता गोपाल चम्लागाई मामरिङ दक्षिण सिक्किमबाट। उहाँले आफ्ना साथीहरू पुराना साथीहरूलाई सम्झन चाहनु भएको छ, अविनाश सुब्बा, अर्जुन प्रधान लगायत अन्य थुप्रै साथीहरूलाई सम्झन चाहनु भएको रहेछ। आउनु श्रोता, स्वीकारौं हामी पनि कार्यक्रमको यो अन्तिम कोशेली।

श्रोता, यसै गीतको अन्त्य साथै आजको लागि नेपाली अनुरोध संगीतको कार्यक्रम समाप्त हुँदछ। सबैमा सुख शान्ति, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दै ओझल हुँदैछौं।

0: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। समय बेलुकीको 7:25 हुन लागेको छ। प्रस्तुत छ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो। समाचार मेनुका राईबाट सुन्नुहोस्। शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। भारत नेपाल सम्बन्धमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टीकरण। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मण्डलले भारतीय जनता पार्टीका अध्यक्ष श्री नितिन नवीनसँग गर्यो भेटवार्ता। भारतको सर्वोच्च अदालतमा 5 नयाँ न्यायाधीशले लिए शपथ। नीट प्रश्नपत्र लीक प्रकरणमा पक्राउ 5 अभियुक्तको न्यायिक हिरासत 15 तारीकसम्म बढ़ाइयो। भारतले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका नरहेको स्पष्ट गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नेपालका प्रधानमन्त्रीको भारत नेपाल सीमा

0: सम्बन्धित टिप्पणी तथा त्यसपछि नेपालको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यबारे सोधिएको प्रश्नको जवाफमा उक्त धारणा व्यक्त गर्नुभएको हो। उहाँले सीमा सम्बन्धी सबै विषय समाधान गर्न स्थापित द्विपक्षीय संयन्त्रहरू रहेको बताउनुहुँदै भारत नेपाल सीमाको करिब 98% भागको सीमांकन सम्पन्न भइसकेको जानकारी दिनुभयो।
1: भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है। सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं, उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।
0: यसैबीच भारतले जम्मू कश्मीर सम्बन्धमा पाकिस्तान युरोपेली संघको संयुक्त वक्तव्यमा गरिएको उल्लेखलाई पनि अस्वीकार गरेको छ। प्रवक्ता जायसवालले केन्द्र शासित प्रदेश जम्मू कश्मीर र लद्दाख भारतका अभिन्न अंग भएको दोहोर्याउनु हुँदै यस्ता विषयमा अधिकार नभएका पक्षहरूले टिप्पणी गर्नु उपयुक्त नहुने बताउनुभयो। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीमा भारतीय जनता पार्टीका अध्यक्ष श्री नितिन नवीनसँग भेटवार्ता गरेको छ। उक्त भेट भाजपालाई जानौ कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। प्रतिनिधि मण्डललाई स्वागत गर्नुहुँदै अध्यक्ष नवीनले भारत र नेपाल बीचको घनिष्ठ तथा ऐतिहासिक सम्बन्धबारे चर्चा गर्नुभयो। उहाँले दुवै देशबीचको सम्बन्ध साझा सभ्यतागत विरासत, सांस्कृतिक निकटता तथा जनस्तरको बलियो सम्बन्धमा आधारित रहेको बताउनुभयो। उहाँले यस्ता संवादहरूले लोकतान्त्रिक आदान प्रदानलाई बलियो बनाउनका साथै राजनैतिक दलहरूबीचको सहकार्यलाई अझ गहिरो बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। भेटका क्रममा अध्यक्ष नवीनले भाजपाको राजनैतिक यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनैतिक कार्यशैलीबारे जानकारी गराउनुभयो। भाजपा अध्यक्षले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्नुभयो। उहाँले विकास, सेवा, सुशासन तथा कल्याणकारी योजनाको प्रभावकारी कार्यान्वयन नै भाजपाको जनसम्पर्क र शासन प्रणालीको केन्द्रबिन्दु रहेको बताउनुभयो। दिल्लीको एक न्यायालयले नीट प्रश्नपत्र लीक प्रकरणमा संलग्न 5 अभियुक्तको न्यायिक हिरासत यस महिनाको 15 तारीकसम्म बढ़ाएको छ। विशेष न्यायाधीश श्री अजय गुप्ताले केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात सीबीआईको अनुरोध स्वीकार गर्नुहुँदै मंगीलाल खटिक, विकास विवाल, दिनेश विवाल, यश यादव तथा धनञ्जय लोखण्डेको न्यायिक हिरासत अवधि बढ़ाउने आदेश दिनुभएको हो। यसअघि हिजो भौतिक शास्त्रकी प्राध्यापक मनिषा संजय हवलदार, बालरोग विशेषज्ञ डाक्टर मनोज सिरूडे तथा भौतिक शास्त्र शिक्षक तेजस हर्षद कुमार शाहलाई 14 दिनको न्यायिक हिरासतमा पठाइएको थियो। यस प्रकरणमा सीबीआईले हालसम्म 13 जनालाई पक्राउ गरिसकेको छ। प्रश्नपत्र लीक गरेको आरोपपछि राष्ट्रिय परीक्षा एजेन्सीले गत 3 मईमा सञ्चालन भएको राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा रद्द गरेको थियो। पुनः परीक्षा आगामी 21 जूनमा सञ्चालन गर्ने तालिका तय गरिएको छ। दक्षिण अफ्रिकाका उपराष्ट्रपति श्री सिपो कोसा पाउलस मासातिलेले आज नयाँ दिल्लीमा भारतका उपराष्ट्रपति श्री सीपी राधाकृष्णनसँग भेटवार्ता गर्नुभएको छ। उहाँसँगै दक्षिण अफ्रिका सरकारका वरिष्ठ मन्त्री तथा उच्च अधिकारीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सहभागी रहेको थियो। भेटका क्रममा दुवै नेताबीच भारत दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भएको छ। व्यापार, लगानी, रक्षा सहयोग, सीप विकास तथा जनस्तरका सम्बन्धलाई प्रवर्धन गर्ने विषयमा विशेष जोड़ दिएको थियो। साथै विश्व दक्षिण अर्थात ग्लोबल साउथका प्राथमिकताहरूलाई अघि बढ़ाउने तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि विचार विमर्श गर्नुभएको बताइएको छ। भारतका प्रधान न्यायाधीश श्री सूर्यकान्तले आज सर्वोच्च न्यायालयका 5 नयाँ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सर्वोच्च न्यायालयको कोलेजियमको सिफारिशमा केन्द्र सरकारले नियुक्तिलाई स्वीकृति दिएपछि न्यायमूर्ति सिल नागु, चन्द्र

0: शेखर, संजीव सचदेवा, अरूण पल्ली तथा वरिष्ठ अधिवक्ता बी मोहनाले न्यायाधीशका रूपमा शपथ ग्रहण गर्नुभएको हो। 22 र 27 मईमा बसेको कोलेजियमको बैठकले गरेको सिफारिश अनुसार केन्द्र सरकारले हिजो चार उच्च न्यायालयका मुख्य न्यायाधीश तथा वरिष्ठ अधिवक्ता मोहनालाई सर्वोच्च अदालतमा पदोन्नति गर्न स्वीकृति दिएको थियो। यो शपथ ग्रहण समारोह राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले केही साता अघि लागू गर्नुभएको सर्वोच्च न्यायालय संशोधन अध्यादेश 2026 लागू भएपछि सम्पन्न भएको हो। उक्त अध्यादेश अनुसार प्रधान न्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशहरूको स्वीकृत संख्या 34 बढ़ाएर 38 पुर्याएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले शिक्षा सशक्तिकरणको एक शक्तिशाली माध्यम भएको बताउनुहुँदै यसले व्यक्तिलाई आत्मनिर्भर, सचेत तथा सक्षम बनाउने बताउनु भएको छ। आज नयाँ दिल्लीमा छात्रवृत्ति योजनाका आदिवासी लाभग्राहीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले समाजका सबै वर्गले सामाजिक, आर्थिक तथा शैक्षिक रूपमा प्रगति गरे मात्र वास्तविक विकास सम्भव हुने उल्लेख गर्नुभयो। राष्ट्रपति मुर्मूले सरकारी छात्रवृत्ति योजनाहरूले उच्च शिक्षामा पहुँच र नयाँ अवसरहरू उपलब्ध गराएर आदिवासी समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। उहाँले भारतमा प्रतिभाको कमी नरहेको उल्लेख गर्नुहुँदै प्रतिभाको पहिचान, विकास तथा त्यसलाई फस्टाउन उपयुक्त मञ्च उपलब्ध गराउनु आवश्यक रहेकोमा जोड़ दिनुभयो।
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता था। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न क्षेत्र में उच्च शिक्षा प्राप्त की है।
0: राष्ट्रपतिले केन्द्र सरकारले विभिन्न योजना मार्फत आदिवासी समुदायका युवाहरूलाई सशक्त र उन्नत बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले छात्रवृत्ति योजनाहरू केवल आर्थिक सहयोगका माध्यम मात्र नभई युवाहरूका सपनालाई पखेटा दिने साधन भएको उल्लेख गर्नुभयो। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज भोलिदेखि चार दिने भारत भ्रमणमा आउनुहुने भएको छ। आज नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्नुहुँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्री रणधीर जयसवालले डेल्सी रोड्रिगेजसँगै मन्त्री परिषदका प्रमुख मन्त्रीहरू पनि भ्रमण टोलीमा सहभागी रहने जानकारी दिनुभयो। उहाँ अनुसार भ्रमणका क्रममा कार्यवाहक राष्ट्रपति रोड्रिगेजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। भारतले इबोला भाइरससँग जुझ्न अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई 43 टन चिकित्सा सामग्री सहित दोस्रो खेप सहायता पठाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुहुँदै उक्त सहायता सामग्रीमा रोग पहिचान उपकरण, निगरानी सामग्री तथा औषधिहरू समावेश रहेको बताउनु भएको छ। महिला क्रिकेट अन्तर्गत भारत र इंग्ल्याण्ड बीचको तेस्रो तथा अन्तिम T20 अन्तर्राष्ट्रिय खेल आज इंग्ल्याण्डको टन्टनमा खेलिने भएको छ। यो खेल भारतीय समय अनुसार राति 11 बजी शुरू हुनेछ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। भारत नेपाल सम्बन्धमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टीकरण। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष श्री नितिन नवीनसँग गर्यो भेटवार्ता। भारतको सर्वोच्च अदालतमा पाँच नयाँ न्यायाधीशले लिए शपथ। नीट प्रश्नपत्र लीक प्रकरणमा पक्राउ पाँच अभियुक्तको न्यायिक हिरासत 15 तारीकसम्म बढ़ाइयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: Yeah. Hello and good evening, beautiful people. You are tuned to Western Music Program through Akashvani Gangtok, your favorite radio station, medium wave 213.67 meters, corresponding to 1,404 kilohertz, and even you all can tune to FM Kanchenjunga at 103 megahertz, and also listen to news on AIR mobile app. Dear listener, I'm your host Durga Shrestha, bringing you smile, good vibes, and some fantastic Western track. Welcome to our

0: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: यो सुन्नुहोस् कार्यक्रम सम्बन्धी एक सूचना। श्रोताहरू, आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौं प्रत्यक्ष फोन इन कार्यक्रम कानूनी सल्लाह। कार्यक्रम अन्तर्गत विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 03592201171। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 सूचना पूरा भयो। श्रोता, अब प्रस्तुत छ गजल पिनाज मसानीको आवाजमा।

आदरणीय श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं र सुनाइरहेका छौं गजल एकै कलाकार पिनाज मसानीको आवाजमा। आउनुहोस् अघिल्लो गजल सुनौं।

मिटिमेपको 213.67 मिटर तदनुसार 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगा हर्चमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यो सुन्नुहोस् कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम कानूनी सल्लाह कार्यक्रम अन्तर्गत। विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 03592201171। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीक जून 2026 बुधबार साँझ 6:05 सूचना पूरा भयो। आदरणीय श्रोता महानुभावहरू, अबको आधा घण्टा म हजुरहरूसँग रहनेछु विभिन्न हिन्दी फिल्मका गीतहरूसँग। आज म हजुरहरूलाई भारतीय चलचित्र संगीतका लोकप्रिय पार्श्व गायक उदित नारायणको जीवनयात्रा, संघर्ष र सफलता र उहाँका सदाबहार गीतका साथमा राख्नेछु। कार्यक्रमको शुरूआत गरौं उहाँकै एउटा प्रिय गीतबाट।

सन् 1955 डिसेम्बर 1 नेपालको सप्तरी जिल्लामा जन्मिनुभएका उदित नारायणले आफ्नो सांगीतिक यात्राको शुरूआत नेपालबाट नै गर्नुभएको थियो। उहाँले नेपाली लोक तथा आधुनिक गीतबाट आफ्नो गायन यात्रा अघि बढ़ाउनुभयो। पछि भारत गएर शास्त्रीय संगीतको अध्ययन गर्नुभयो र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभयो। 1988 आएको चलचित्र कयामत से कयामत तकको गीत पापा के तेहेले उहाँलाई रातारात चर्चित बनायो। त्यसपछि उहाँले हजारौं गीतहरूमा स्वर दिनुभयो।

श्रोता उदित नारायणको स्वरको मिठास, स्पष्ट उच्चारण र भावनात्मक प्रस्तुतिले उहाँलाई करोड़ौं श्रोताको मनमा बस्न सफल बनाएको छ। उहाँले नेपाली, हिन्दी, भोजपुरी, मैथिली, बंगाली, तमिल, तेलुगु लगायत विभिन्न भाषामा गीत गाउनु भएको छ। उहाँले आफ्नो सांगीतिक योगदानका लागि अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ। भारत सरकारबाट प्रदान गरिने प्रतिष्ठित पद्मश्री, पद्मभूषण सम्मानबाट समेत विभूषित हुनुभएको छ उदित नारायण।

संगीत प्रतिको लगाव, निरन्तर मेहनत र समर्पणले उदित नारायणलाई दक्षिण एसियाकै सफल गायक मध्ये एक बनाएको छ। वहाँको स्वरले प्रेम, खुशी, पीड़ा र जीवनका विभिन्न भावनालाई सुन्दर ढंगले व्यक्त गरेको पाइन्छ। आज पनि वहाँका गीतहरू उत्तिकै लोकप्रिय छन् र नयाँ पुस्ताले समेत रुचिपूर्वक सुन्ने गरेका छन्। अब प्रस्तुत छ अर्को मनमोहक गीत।

उदित नारायणले नेपाली संगीत क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनुभएको छ। वहाँ नेपाली कलाकार तथा श्रोताहरूका लागि प्रेरणाका स्रोत हुनुहुन्छ। संघर्षबाट सफलताको शिखरसम्म पुग्न सकिन्छ भन्ने उदाहरण वहाँको जीवनले देखाएको छ। अब कार्यक्रमको अन्तिम गीततर्फ लागौं।

प्रिय श्रोता महानुभावहरू, आजको यस विशेष कार्यक्रममा हामीले चर्चित गायक उदित नारायणको जीवन यात्रा र उहाँका लोकप्रिय गीतहरूको आनन्द लियौं। कार्यक्रम सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद। अनि आगामी कार्यक्रममा फेरि नयाँ विषय र नयाँ गीतहरूसहित भेट हुने नै छ। आजलाई भने हिन्दी फिल्मको कार्यक्रमबाट ओझल हुनेछौं।

मिटिमुटको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यिनै विविध कार्यक्रमसँगै आजको यो सेवा समाप्त हुँदैछ। भोलि बिहान 36:00 प्रातकालीन अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौं। हामीसँगै हामीलाई साथ दिनुभएको हजुरहरूलाई सहस्र धन्यवाद। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्। धन्यवाद, नमस्कार, शुभरात्रि, जय हिन्द।